0: दसैँमा सेन्टेका सामान किन्दा 20,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा अर्थतन्त्र 4% बढ़ने अनुमान गरिएको छ। वृद्धि दर निर्माण क्षेत्रको 2.38%, उद्योग क्षेत्रको 1.44% र विद्युत तथा ग्यास क्षेत्रको 24.36% पुग्ने अनुमान गरिएको छ।
3: सत्तापक्षकी सांसदहरूको तीव्र असन्तुष्टिका बीच छानबिन गरी पछि पूरक बजेट ल्याउने गरी मंगलबार प्रदेशसभा प्रस्तुत बजेट पारित भए पनि सत्तापक्ष दलभित्र भने विवाद चर्किएको छ। सत्ता घटक नेकपा एमालेका पूर्व मन्त्री समेत रहेका एक सांसदले पदबाटै राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा बजेट पारित हुँदा असन्तुष्टि व्यक्त गर्दै अनुपस्थित रहेका थापा लगायतका अर्का सांसद धर्मराज पाठकलाई एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले स्पष्टीकरण सोधेको छ भने प्रदेशसभा सामाजिक विकास समितिको सभापति समेत रहेका पाठकको पद समेत खोज्ने निर्णय संसदीय दलको बैठकले गरेको छ।
2: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ़दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो।
3: यस वर्षको मनसून सरदर मितिभन्दा 12 दिन ढिलो गरी बुधबार नेपालका बाँकी भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालबाट अक्टोबर 2 मनसून बाहिरिने गर्छ, तर यस वर्ष अक्टोबर 14 मात्रै मनसून पूर्ण रूपमा बाहिरिएको छ। पछिल्ला वर्षहरूमा मनसून बाहिरिने क्रम क्रमशः ढिलो हुँदै गएको देखिन्छ।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशय पत्र दिने तयारी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयमा 6 महिनाको समीक्षा गर्दै ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको उनले बताएका छन्।
3: गरिमा विकास बैंकको 20 वार्षिक साधारण सभा तथा सोमबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले शेयर धनीलाई हाल कायम चुक्ता पुँजीको 10% बोनस शेयर र 10% नगद लाभांश, प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित गरी कुल 20% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
2: काठमाडौँ उपत्यकाभित्रका प्राय सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। दशैं नजिकै गर्दा खास गरी शहरी क्षेत्रका बोटाइटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशाल बजार, सुन्दरा, खिचापोखरी, नयाँ सड़क, बाग बजार, दिल्ली बजार, बानेश्वर, पुतली सड़क लगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहल पहल बाक्लो रूपमा रहेको पाइएको छ।
3: अब शेयर बजार पछिल्ला 5 कारोबार दिन निरन्तर बढ़ेर नेप्से परिसूचक फेरि 2600 बिन्दुमाथि पुगेर बन्द भएको छ। बुधबार 0.82% अर्थात 21.32 अंक बढ़ेर नेप्से 2621.26 बिन्दुमा बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो चाड पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स युवै गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट युवै भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर युवै सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ।
3: अब खेल र खेलाड़ीका खबर। नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुईमा ओमानलाई उसकै घरेलु मैदानमा हराउँदै अंक तालिकाको छैठौं स्थान बलियो बनाएको छ। जिससँगै नेपालले 34 खेलबाट 28 अंक जोडेको छ। तर सन् 2027 को एक दिवसीय विश्वकपमा सोझै छनौट हुने नेपालको सम्भावना भने समाप्त भइसकेको छ।
2: अब विचार तथा विश्लेषण। विदेश मोहकी बाध्यता युवालाई स्वदेशमा रोक्ने अबको बाटो शीर्षकमा खबर अभियान डेलीमा रविन सुवेदीको विचार छापिएको छ। भूमण्डलीकरणको युगमा पूर्ण रूपमा विदेश जाने युवाहरूलाई रोक्न नसकिए तापनि सरकार तथा समाजको कारणले विदेशी नबाध्य युवाहरूलाई भने केही हदसम्म रोक्न सकिन्छ। शिक्षामा सुधार, रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, व्यवसायको सुरक्षा, सामाजिक चेतनाको स्तर वृद्धि र सुशासन मार्फत युवाहरूलाई नेपालमै अवसर दिन सकिन्छ। दक्ष जनशक्तिको अभावले गर्दा समग्र उत्पादनमा कमी आएको देखिन्छ, जसले गर्दा देशको समग्र विकास योजनामा नकारात्मक असर परेको देखिन्छ। अहिलेका युवाले भन्ने बित्तिकै काम हुनुपर्छ भन्ने चाहन्छन्, तर वास्तविकतामा त्यो अझै सम्भव भएको छैन। दशकपछिको बहुमत प्राप्त सरकारले बड़ो सूझबूझका साथ अलि परिपक्व बनेर काम गर्दा आम युवामा आत्मविश्वास बढ़न जान्छ। कहिले मूल्य अभिवृद्धि कर लगाउने, बिना कारण मानिसहरूलाई धरपकड गर्ने निर्णय हतारमा गर्ने अनि पछि त्यसलाई सच्याउने गरी।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
7: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाम्बरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
11: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
12: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
13: आज 2083 साल असोज 29 गते बिहिबार, अक्टोबर 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको पञ्चमी तिथि, विश्व हात धुने दिवस, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस।
14: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
13: राजदूतको सुनवाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग।
14: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
13: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, प्लाई दुबईले 7 महिना थोप्यो पोखरा दुबई उडान तालिका। काठमाडौँ उपत्यकाबाट मात्रै दशैंका लागि 3 दिनमा 1 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिए।
14: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगार र लगानी बढ़ाउन यूएनडीपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
13: र नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण, 10 राष्ट्रिय खेलकुदमा 32 खेलमै बागमती का 600 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने, तामझाम बिना एसियाडका पदक विजेता खेलाड़ी पुरस्कृत।
15: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरको सबैभन्दा शुरूमा संसदीय सुनवाई समितिबाट दुईजना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसंग।
14: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान, योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4000 भन्दा बढ़ीले आवेदन दिए, त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्री परिषद बैठकले 2 असोजमा संसदीय सुनाईका लागि पठायो। संसदीय सुनाई समितिले सुनाईका क्रममा महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा भने स्वार्थ को द्वन्दबारे थप बुझ्नुपर्ने भन्दै होल गरिदिएको छ। संसदीय सुनाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खडेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन। बाँकी 10 जना संसदीय सुनाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ। राष्ट्रपाको सरकारले गरेको सिफारिशलाई राष्ट्रपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो। संसदीय सुनाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ,
16: उहाँलाई सिफारिश गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्न चाहनुहुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। उहाँलाई सिफारिश गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्न नचाहनुहुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। सर्वसम्मत हुन्न भन्ने आवाज सुनियो। नेपाल सरकारको मिति 2083/6/2 निर्णय अनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि मलेसियाका लागि प्रस्तावित श्री चुडामणि खरेल झापाको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 अस्वीकृत भएको, सर्वसम्मत अस्वीकृत भएको घोषणा गर्दछु।
13: अब बड़ा दशैंको प्रसंग, दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका छन्। यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या 1,17,614 रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार तीन दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भित्रिने भन्दा 70,160 बढ़ी छ। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रुको चाप दिन प्रतिदिन बढ़िरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 गते बाहिरिने यात्रुको चाप एकैपटक उल्लेख्य रूपमा बढ़ेको छ। उहाँका अनुसार असोज 25 गते उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्रु बाहिरिएका छन्। तीन दिनमा उपत्यकाबाट कुल 27,668 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,099 जना महिला र 1,18,685 जना पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढ़ेसँगै सड़क सुरक्षा पनि कड़ा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 देखि 27 गतेसम्म मापसे अर्थात मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कार्यवाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 गते मापसे 66 र यान्त्रिक 5, 26 गते मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात लागू पदार्थ सेवन गरेका 1 तथा 27 गते यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कार्यवाही गरिएको पनि प्रहरीले बताएको छ।
14: पछिल्लो 3 वर्षमा जिल्लामा प्रहरी परिसर काठमाण्डुमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटनामा 89 मुद्दा अदालतमा 35 मिलापत्र र अन्य कतिपयमा प्रमाण नपुगेको पनि कतिपय छानबिनले देखाएको छ। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा 1 वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिसरले 6 असार 2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1,485 उजुरी त्यस यता रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा मिलापत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरी मध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ। 4 वर्ष अघि मिटर ब्याज सम्बन्धी पीड़ितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको थियो। शुरूमा सीडीयूलाई यस सम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानून बनाएर प्रहरी मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार समेत दिएको छ। ठूलो संख्यामा उजुरी परे पनि मिटर ब्याज नै भएको भन्दै प्रमाण नहुँदा धेरैमा प्रहरीले निर्णय लिन नसक्ने अवस्था रहेको समेत बताइएको छ। आर्थिक लेनदेन नगद नै हुने र त्यसको प्रमाण नहुने भएकाले पनि अनुसन्धान कठिन हुने समेत प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।
13: अब बाढ़ी विपदको प्रभावको प्रसंग। पछिल्ला 3 ठूला विपदका कारण सड़क र पुलमा सबैभन्दा धेरै क्षति पुगेको पाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की झोलुङ्गे र क्यान्टी लिभर भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको हो। गत भदौ 10 गते आएको भटेकोशी बाढ़ीले 31 पक्की पुल तथा 64 झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मरमत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 देखि 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। यसैबीच बाढ़ी पहिरो र कटानले छेदविच्छेद बनाएको कालीगण्डकी करिडोरको बेनी जोमसोम सड़क खण्ड 2 साताको प्रयासपछि संचालनमा आएको छ। सड़क खुलाउनका लागि सड़क कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सड़क खुलेको भए पनि यात्रा सहज नभएको सड़क विभागका प्राविधिकहरूले बताएका छन्। सड़क संचालनमा आएसँगै कोराला नाकामा रोकिएका गाड़ी, दशैंका लागि चीनबाट भित्रियाएका लत्ता कपड़ा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाण्डु सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिइएको छ। त्यसबाहेक सड़क खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 घरधुरीले प्रति परिवार 45,000 रूपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूडब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सीआईएनसँग कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो।
17: रसुवा भोटीकोशीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँदरले खेतीबालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस।
18: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला? हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ।
13: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
19: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
2: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
19: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
20: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
14: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
13: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
13: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
21: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
22: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन शुरू शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरु योजना तयार पारिएको र सोही गुरु योजना अन्तर्गत रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सड़क खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ, जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बेपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोशी बाढ़ीपछिको खबर प्रकाशित छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्ने स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। पीपीए गर्दा त्यसले राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोड़िएको संवेदनशील विषय भएकाले समेत समय लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रयपत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्रीपरिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धि दर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धि दर 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रैमासमा कुल ग्रास्त उत्पादन आधारभूत मूल्यमा 4% बढ़ेको अनुमान गरिएको हो। यसै 3 दिनमा 1,78,000 यात्रु उपत्यकाबाट बाहिरी शीर्षकको खबर पनि कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैंकहरूको नाफा 6% बढ़्यो शीर्षकको खबर भित्र पृष्ठमा प्रकाशित छ।
21: कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी

0: यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई तर सबैले आरक्षणको एकहोरो भयो मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले
1: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो के गरिदिनु पर्यो अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ
0: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने तीबाट क्षतिपूर्ति दिने होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला हावा पानीको विविधता पनि छ त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ
2: प्राणी शास्त्री डाक्टर मुकेश तालिसीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता प्रस्तावित दुईजनाको नाम अस्वीकृत दसजनाको अनुमोदन प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग
2: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी सुदूरपश्चिमको बजेटका कारण एमाले भित्रै चर्कियो विवाद चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक

0: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: Sada Sarvada.

प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता हुने तयारी, ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डामा केन्द्रित। राजदूत नियुक्तिमा सरकारमाथि संसदीय समितिको लगाम, प्रस्तावित दुई राजदूतको नाम अस्वीकृत भएपछि सरकारको सिफारिशमा प्रश्न। विराटनगरमा आयोजित मुख्यमन्त्रीको सम्मेलन समापनपछि कोशी घोषणा पत्र जारी, संघीयता कार्यान्वयनका लागि कानूनी सुधार र वित्तीय स्रोत बाँडफाँडका लागि विभिन्न माग प्रस्तुत। यमनका हुती विद्रोहीद्वारा साउदी अरबमा आक्रमण थप तीव्र पार्ने चेतावनी, विमानस्थल तथा तेल प्रशोधन केन्द्रमा मिसाइल आक्रमण गरेको दावी। र सदस्य राष्ट्रलाई 6 अर्ब दिने फिफाको प्रस्ताव, प्रत्येक सदस्य मुलुकलाई 4 वर्षका लागि 2 करोड़ 50 लाख डलर दिने तयारी।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एथेस्टिक ब्रान्ड राखेको दस्त मजाले दस्त
2: Xiaomi वा Redmi को फोन किन्दा उपहारै उपहार।
0: यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्री डे for my Thailand holiday।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
5: प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाण्डौ र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य

0: संयुक्त भारतीय मन्त्रीहरूसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ। प्रधानमन्त्री शाह असोज दोस्रो साता संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन न्यूयोर्क गएका थिए। परराष्ट्र मन्त्रालयका दुई वरिष्ठ अधिकारीले द काठमाण्डु पोस्टलाई बताए अनुसार भ्रमणको मिति तय हुन बाँकी रहे पनि भ्रमणका क्रममा उद्घाटन गरिने परियोजनाहरू तथा हस्ताक्षर गरिने सम्झौताको सम्भावित सूची दुवै पक्षबीच आदान प्रदान भइसकेको छ। भारतसँग सीमा विवाद, हवाई रूट र व्यापार असन्तुलन जस्ता केही गम्भीर र जटिल विषयमा छलफल गर्नुपर्नेछ। यी सबै विषयमा दशैंपछि छलफल हुनेछ, तीमध्ये एक अधिकारीले भने। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले द पोस्टलाई बताए अनुसार केही परियोजना उद्घाटनका लागि तयारी अवस्थामा छन् भने अन्य केही परियोजना निर्माण शुरू हुने चरणमा छन्। भ्रमणका क्रममा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना समेत रहेको शर्माले बताए। काभ्रे पलाञ्चोकको पनौती स्थित नेपाल प्रहरी प्रतिष्ठान दार्चुलाको एउटा पुल, भैरवा स्थित एकीकृत जाँच चौकी र महाकाली नदीमाथिको पक्की पुल काम सकिएर उद्घाटनको पर्खाईमा छन्। दुवै प्रधानमन्त्रीले केही परियोजनाको संयुक्त रूपमा शिलान्यास गर्ने अपेक्षा पनि गरिएको छ। तीनमा दोधारा चाँदनी स्थित एकीकृत जाँच चौकी, तल्लो अरूण जलविद्युत आयोजना र सिलीगुड़ी झापासम्म पेट्रोलियम पाइपलाइन छन्। उद्घाटन तथा शिलान्यासका लागि प्रस्तावित यी परियोजनामा भारतको लगानी छ। अधिकांश द्विपक्षीय संयन्त्रका बैठक सम्पन्न भइसकेकाले केही ठूला जलविद्युत परियोजनालाई पनि प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा समावेश गर्ने गरी अधिकारीहरूले अध्ययन गरिरहेका छन्। जसमा 750 मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना, 480 मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना र 450 मेगावाटको सेती नदी 6 जलविद्युत आयोजना छन्। भारतको सरकारी स्वामित्वमा रहेको एनएचपीसी यी तीनवटै आयोजनामा संलग्न छ।
1: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान, योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4,000 भन्दा बढ़ीले आवेदन दिए। त्यति ठूलो संख्याबाट 13 जनाको नाम छनौट गरेर मन्त्री परिषद बैठकले 2 असोजमा संसदीय सुनवाईका लागि पठायो। संसदीय सुनवाई समितिले सुनवाईका क्रममा महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा स्वार्थको द्वन्दबारे थप बुझ्नुपर्ने भन्दै होल्ड गरिएको छ। संसदीय सुनवाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चोडामणि खरेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकेको छैन। बाँकी 10 जना संसदीय सुनवाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ। रासोपाको सरकार ले गरेको सिफारिशलाई रासोपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरेको हो। 15 सदस्यीय संसदीय सुनवाई समितिमा सभापति सहित 8 जना रासोपाका छन्। तर पनि राजदूतमा प्रस्ताव गरिएका सबै नाम स्वीकृत नगरेर समितिले सार्वभौम अधिकार प्रयोग गरेको छ। यसबाट सरकार र संसदबीच दूरी समेत प्रकट भएको छ। सिफारिश गरिएका व्यक्तिमा प्रश्न उठिसकेपछि अस्वीकार गरेर संसदीय समितिले आफ्नो भूमिका निर्वाह गरेको संसदीय सुनवाई समितिकी पूर्व सभापति ईश्वरी देवी न्यौपानेले बताइन्। उनले भनिन्, पहिला सरकारबाट जो सिफारिश भएर आयो उसलाई अनुमोदन गरेर पठाउनुपर्छ भन्ने अभ्यास नै बसालिएको थियो। हाम्रो पालामा सहीलाई मात्रै पठाउनुपर्छ भनेर अस्वीकार गरेका थियौं। सांसदहरूले सहीलाई सही र गलतलाई गलत भन्ने अभ्यास विस्तार भएको छ। उजुरी नपरेको अवस्थामा पनि गलत सिफारिश छ भने अस्वीकार गर्नुपर्छ। सरकारले जे सिफारिश गर्यो त्यसलाई अनुमोदन गर्नुपर्छ भन्ने परम्पराबाट संसदीय समितिहरू अघि बढ़नुपर्ने उनको धारणा छ। न्यौपाने सभापति रहेका बेला सुनवाई समितिले 2081 सालमा श्रीलंका लागि राजदूत सिफारिश रामकृष्ण भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न नसकेर नाम फिर्ता लिएपछि अस्वीकृत गरेको थियो। त्यसको 2 महिना अघि संवैधानिक परिषदबाट निर्वाचन आयुक्तमा सिफारिश गरिएका कृष्णमान प्रधानले पनि नाम फिर्ताको निवेदन दिएपछि सुनवाई समितिले अस्वीकृतको गर्ने निर्णय गरेको थियो। यसपालि भने नाम फिर्ताको निवेदन नदिएकै अवस्थामा समितिले सिधै अस्वीकृत गरेको हो। रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले दलीय भागवण्डका आधारमा राजदूत नियुक्ति हुने परम्परा तोड्दै मेरिटोक्रेसीका आधारमा सिफारिश गर्ने भनेर पहिलो पटक खुला प्रतिस्पर्धाबाट नाम सिफारिश गरेको थियो। त्यो समेत विवादरहित हुन नसकेको हो। राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075मा उल्लेख भए अनुसार योग्यता नपुगेको भन्दै सुनार र खरेलको नाम अस्वीकृत गरिएको गरिएको र थापाका बारेमा थप बुझ्नुपर्ने भन्दै होल्ड गरिएको समितिले जनाएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले सुनार र खरेलका विषयमा गम्भीर विषय आएकाले अस्वीकृत भएको बताए।
0: समानान्तर महाधिवेशनमा जुटेको कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। देउवा समूहले 15 असोजदेखि वडा अधिवेशन गर्ने र 20 असोजमा गाउँपालिका नगरपालिका अधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। 23 असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तालिका थियो। निर्वाचन समितिका अनुसार देशभरका 6,743 वडा मध्ये 5,500 वडामा अधिवेशन सकिएको छ। 753 पालिका मध्ये 497 वटामा अधिवेशन सम्पन्न भएको छ। अब 256 पालिकामा अधिवेशन हुन बाँकी छ। देशभरका 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये 112 वटामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। जिल्ला अधिवेशन नहुँदासम्म वडा पालिका र क्षेत्रीय अधिवेशन जारी रहने निर्वाचन समितिका संयोजक एकराज पोखरेलले बताए। 15 कार्तिकमा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ। संस्थापन पक्षले अघि बढ़ाएको महाधिवेशन प्रक्रियालाई चुनौती दिँदै देउबा पक्षले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याएको थियो। वडा गाउँपालिका तथा नगरपालिका प्रदेशसभा निर्वाचन क्षेत्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र जिल्ला र प्रदेश अधिवेशन हुँदै आगामी 21-देखि 23 मंगिरमा काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एफएसटी ब्रान्ड राजीको दस्ता मजाले दस्ता।

0: बम्परमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एक्सेसिभ ब्रान्ड राज्यको दस्ता मञ्चले दस्ता।

0: जस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग, अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: विराटनगरमा सम्पन्न मुख्यमन्त्रीहरूको सम्मेलनले संघीयता कार्यान्वयनका सन्दर्भमा विभिन्न माग अघि सारेको छ। सम्मेलनपछि जारी गरिएको कोशी घोषणा 2083 संघीयता कार्यान्वयनका लागि प्रहरी समायोजन, कानूनी सुधार, वित्तीय स्रोतको न्यायोचित बाँडफाँड र अधूरा आयोजना सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गर्न साझा प्रतिबद्धता जनाइएको छ। सहकर्मी पर्वत पोर्तेलले तयार पारेको सामग्री एआई प्रस्तोताबाट।
3: साथै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशको एकल अधिकार क्षेत्रभित्र पर्ने 6 अर्ब रूपियाँ भन्दा बढ़ीका लगानी परियोजना प्रदेशबाटै स्वीकृत हुने व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन्। संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, प्रहरी समायोजन र वित्तीय स्रोतको बाँडफाँटमा सुधार गर्न मुख्यमन्त्रीहरूले साझा प्रतिबद्धता जनाएका छन्। विराटनगरमा 2 दिनसम्म चलेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले कोशी घोषणा 2083 जारी गरेको छ। प्रदेशको खर्च आवश्यकता र राजस्व क्षमता अनुसार वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने माग घोषणा पत्रमा उल्लेख छ। संघबाट हस्तान्तरण भएका अधूरा आयोजना सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध गराउनुपर्ने विषय पनि घोषणा पत्रमा उल्लेख छ। संविधानले प्रदेशलाई दिएको अधिकार, कार्यान्वयनमा कानूनी अस्पष्टता, प्रशासनिक दोहोरोपन र स्रोत अभाव बाधक रहेको निष्कर्ष मुख्यमन्त्रीहरूले निकाल्नु भएको छ। यी समस्या समाधानका लागि संघीय सरकार समक्ष कानूनी तथा नीतिगत सुधारका विषय प्रस्तुत गर्ने निर्णय गरिएको छ। 6 अर्ब रूपियाँ भन्दा बढ़ीका लगानी परियोजनाको स्वीकृति प्रदेशबाटै हुने व्यवस्था मिलाउन घोषणा पत्रमा माग गरिएको छ। संघ प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रमको कार्यक्षेत्र स्पष्ट पार्नुपर्ने माग पनि गरिएको छ। आयोजनाको जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट हुँदा समन्वय बलियो हुने विषय घोषणा पत्रमा समेटिएको छ। प्रदेश प्रहरीको संगठन, जनशक्ति, भौतिक पूर्वाधार, सम्पत्ति र अभिलेख प्रदेशमा हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूले संघीय सरकारसँग माग गरेका छन्। संघीय प्रहरी र प्रदेश प्रहरी बीच अपराध अनुसन्धान, शान्ति, सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट पार्नुपर्ने घोषणा पत्रमा उल्लेख छ। प्रदेशका प्रमुख सचिव, सचिव, प्रदेश न्यायाधिवक्ता र स्थानीय तहका प्रमुख, प्रशासकीय अधिकृत लगायत कर्मचारी व्यवस्थापनका लागि आवश्यक कानूनी तथा संस्थागत व्यवस्था गर्न पनि मुख्यमन्त्रीहरूले आग्रह गरेका छन्। संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक प्रदेशका संवैधानिक अधिकार र सरोकार सम्बोधन हुने गरी पारित गर्नुपर्ने उनीहरूको माग छ। प्रदेश तथा स्थानीय तहको जिम्मेवारीसँग सम्बन्धित संघीय कार्यालय, आयोजना बोर्ड, विकास समिति र संस्थानको पुनरावलोकन गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ। आवश्यकता अनुसार त्यस्ता कार्यालय, आयोजना बोर्ड, विकास समिति र संस्थान खारेज, समायोजन वा सम्बन्धित तहमा हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ। प्रदेशहरूले समानीकरण अनुदान आर्थिक वर्षको बीचमा वा अन्त्यमा कटौती नगरी पूर्ण रूपमा हस्तान्तरण गर्न माग गरेका छन्। प्रदेशको खर्च आवश्यकता र राजस्व क्षमता अनुसार अनुदानको आकार बढ़ाउनुपर्ने प्रस्ताव घोषणा पत्रमा गरिएको छ। सशर्त अनुदानको हिस्सा क्रमशः घटाएर समानीकरण अनुदानको हिस्साक्रम हिस्सा बढ़ाउनुपर्ने माग पनि प्रदेशहरूले गरेका छन्। संघबाट प्रदेशमा हस्तान्तरण भएका तर पर्याप्त बजेट अभावमा अधूरा रहेका आयोजना सम्पन्न गर्न आवश्यक स्रोत सुनिश्चित गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ। संघीय सरकारले आयोजना तोकेर बजेट हस्तान्तरण गर्ने अभ्यास अन्त्य गर्नुपर्ने माग गरिएको छ। प्रदेशले आफ्ना प्राथमिकता अनुसार आयोजना छनौट गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव घोषणा पत्रमा समेटिएको छ। जलविद्युत, वन, खानी तथा खनिज, नदीजन्य पदार्थ र वन पैदावारबाट प्राप्त राजस्व तथा रोयल्टीको न्यायोचित बाँडफाँट गर्नुपर्ने विषय घोषणा पत्रमा उल्लेख छ। प्राकृतिक स्रोतको संरक्षण र उपयोगमा प्रदेश तथा स्थानीयको योगदानलाई राजस्व बाँडफाँटको आधार बनाउनुपर्ने प्रस्ताव गरिएको छ। प्राकृतिक स्रोतबाट प्रभावित क्षेत्रको आवश्यकतालाई पनि राजस्व बाँडफाँटको आधार बनाउनुपर्ने माग मुख्यमन्त्रीहरूले गरेका छन्। स्रोतको उपयोगबाट प्राप्त राजस्व सम्बन्धित प्रदेश, स्थानीय तह र प्रभावित क्षेत्रको योगदान तथा आवश्यकता अनुसार बाँडफाँट हुनुपर्ने घोषणा पत्रमा उल्लेख छ। कृषि आयकर संकलनलाई प्रभावकारी बनाउन कानून संशोधन गर्नुपर्ने माग गरिएको छ।
1: यसैबीच कोशी प्रदेश सभाले आफ्नो पाँचौं अधिवेशनमा सरकारी कामकाजको भाषा निर्धारणदेखि प्रदेश सरकारको वित्तीय उत्तरदायित्व र खेलकुद क्षेत्रको कानूनी व्यवस्थासम्म समेटिएका पाँच विधेयक पारित गरेको छ। अधिवेशनले आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि कोशी प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको हो। त्यस्तै प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, प्रदेश आर्थिक कार्य तथा वित्तीय उत्तरदायित्व ऐन 2078 संशोधन गर्ने विधेयक र कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनिएको विधेयक पारित भएको छ। प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाका 35 बैठक बसेका थिए। यसै अधिवेशनमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका थिए।
4: गृहमन्त्री सुदन गुरूङ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त भेटवार्ता भएको छ। दुवै मन्त्रीको उडानमा ढिलाइ भएपछि विमानस्थलको विशिष्ट कक्षमा उनीहरूबीच कुराकानी भएको हो। संयुक्त अरब इमिरेट्स यूएई जान लागेका जयशंकर र काठमाडौँ फर्कने तयारीमा रहेका गुरूङ बीच भएको भेटको विस्तृत विवरण सार्वजनिक भएको छैन। गुरूङ बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीको पहिलो बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली पुगेका थिए। भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाह, बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डे लगायतसँग भेटवार्ता गरेका थिए। बैठकका क्रममा शाहसँगको भेटमा नेपाल भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद व्यवस्थापनमा समन्वय बढ़ाउने विषयमा छलफल भएको थियो।
1: नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सन् 2027 2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले 180 मतमध्ये 173 मत प्राप्त गरेको छ। एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये नेपालले सबैभन्दा बढ़ी मत पाएको हो। नेपाल यसअघि सन् 2018 2020 र 2021 2023 पनि परिषदको सदस्य बनेको थियो। नयाँ कार्यकाल आगामी सन् 2027 जनवरी 1 शुरू हुनेछ। नेपालको स्थायी नियोगले समर्थन गर्ने सबै सदस्य राष्ट्रपति आभार व्यक्त गर्दै मानव अधिकार, सामाजिक न्याय, समावेशिता र समान विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
4: वन्यजन्तु अवलोकनका लागि सबैभन्दा धेरै पर्यटक जाने चितवन राष्ट्रिय निकुञ्जमा अनलाइनबाट टिकट काट्ने सेवा शुरू हुँदैछ। सबै प्रक्रिया र तयारी पूरा भएकाले आजदेखि यो सेवा शुरू हुने निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्ज प्रवेशका 12 नाकामध्ये सबैभन्दा धेरै पर्यटक जाने सौराह नाकाबाट यो सेवा शुरू गर्न लागि हो। सबै तयारी पूरा भएको र पर्यटन व्यवसायीहरूलाई अनलाइन टिकट कसरी काट्ने भन्नेबारे आज बिहान 1 जति तालिम दिने तयारी भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिल बहादुर पूर्जा पुनले बताएका छन्। राष्ट्रिय निकुञ्जहरूमध्ये ई टिकटिङ सेवा शुरू गर्ने चितवन दोस्रो निकुञ्ज हो। यसअघि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो सेवा शुरू भइसकेको छ। सौराहबाट सबैभन्दा धेरै पर्यटक निकुञ्ज प्रवेश गर्ने भएकाले यहीँबाट सेवा शुरू गर्न लागि उनको भनाइ छ।
5: It's always fun when you hit the road.

0: 21 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको मजाले दस
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस मजाले दस

0: डायरीमा अब आर्थिक प्रसंग. गत आर्थिक वर्षको चौथो त्रैमासमा उद्योग म्यानुफ्याक्चरिङ क्षेत्रको वृद्धि दर 0.48% ऋणात्मक देखिएको छ. सोही आर्थिक वर्षको दोस्रो त्रैमासमा उद्योग क्षेत्र 0.29% ऋणात्मक थियो. यसले पछिल्ला त्रैमासमा उद्योग क्षेत्र तंग्रिन नसकेर झनै नाजुक बन्दै गएको देखाउँछ. राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको लेखा तथ्याङ्कले अर्थतन्त्रका धेरै क्षेत्रको वृद्धि दर सकारात्मक देखाए पनि उद्योग सरकारी खर्च लगायत क्षेत्रको अवस्था नाजुक रहेको औल्याएको छ. गत वर्षको पहिलो र दोस्रो त्रैमासमा उद्योग क्षेत्रको वृद्धि दर सकारात्मक थियो. तेस्रो त्रैमासमा 0.29% ऋणात्मक रहेको सो क्षेत्रको वृद्धि दर चौथो त्रैमासमा 0.48% ऋणात्मक रहेको प्रतिवेदनले देखाएको छ. यो तथ्याङ्कले उद्योग क्षेत्रको वृद्धि दरमा सुधार हुन नसकेको प्रस्ट्याउने राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताए.
1: दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलमा 7.5 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ. स्थानीय पूर्वाधार विकास विभाग र सस्पेन्सन ब्रिज डिभिजनको संयुक्त टोलीले पुल भत्किएको भागमा मात्रै सो क्षतिको आकलन गरेको हो. पुलको सबै भाग मरमत गर्न भने करिब 20 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको छ. 2 साता अघि पुलको तेस्रो पिलर भत्किँदा करिब 300 मिटर भाग महाकाली नदीमा खसेको थियो. अन्य पिलरमा समेत क्षति पुगेकाले पानीको बहाव घटेपछि थप अध्ययन र मरमतको काम अघि बढ़ाइने विभागले जनाएको छ. बजेट व्यवस्थापन भए चालू आर्थिक वर्षभित्रै मरमत सकिने उपमहानिर्देशक कमल अधिकारीले बताएका छन्. पुल भत्किएपछि दोधारा चाँदनीवासीलाई महेन्द्रनगर आउजाउ गर्न समस्या भएको छ.
0: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. यमनका हुती विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल तथा तेल संयन्त्रहरूमाथिका आक्रमणलाई थप तीव्र पार्ने चेतावनी दिएका छन्. उनीहरूले तेल उत्पादक कम्पनी साउदी अरामकोको मुख्य कार्यालयमा लगातार दोस्रो दिन हमला गरिएको बताएका छन्। इरानको समर्थन प्राप्त हुती समूहले साउदीको पूर्वी शहर धहरान स्थित साउदी अरामकोको परिसर, रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र रियादकै एक तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक मिसाइल, क्रूज मिसाइल तथा ड्रोन मार्फत आक्रमण गरिएको जनाएको छ. तर आक्रमण कहिले गरिएको हो भन्नेबारे विस्तृत खुलाइएको छैन. साउदी अरेबियामाथि पछिल्लो एक हप्ता यता हुती विद्रोहीका आक्रमणहरू बढ़दै गएका छन्। खाड़ी क्षेत्रमा अमेरिका र इरानबीचको तनावका कारण पुनः भड़किएको यमन युद्धमा साउदी अरेबियाले यमन सरकारलाई सहयोग पुर्याउँदै आएको छ. यसैको बदला स्वरूप साउदीमा आक्रमण गरिएको हुती समूहले दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्.
1: कान्तिपुर डायरीमा अब खेल समाचार. अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अबको 4 वर्षको समयावधिका लागि आफ्ना सदस्य देशलाई 6 अर्ब 35 करोड़ डलर वितरण गर्न विकास कोषको प्रस्ताव गर्ने भएको छ. त्यस अनुसार प्रत्येक सदस्य देशले 2 करोड़ 50 लाख डलर पाउनेछन्. फिफाको यस प्रस्तावबारे जानकारी भएका दुई अधिकारीले एपीलाई जानकारी दिएका हुन्. विश्व फुटबलको सर्वोच्च निकायले हालैको विश्वकपमा प्राप्त वित्तीय सफलतालाई उपयोग गर्दै 211 सदस्य देश र महादेशीय महासंघको खेलमा विकास गर्न यो रकम वितरण गर्ने योजना बनाएको हो. यसअघि शुरूमा प्रत्येक 4 वर्षमा 1 करोड़ डलर सबै सदस्य देशले पाउने बताइएको थियो.
0: अब मौसम सम्बन्धी जानकारी. देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ. गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा थोरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ. केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 25 डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ. सूर्योदय आज बिहान 5:58 भयो भने सूर्यास्त भरे साँझ 5:40 हुनेछ. हवस् त कान्तिपुरडायरी अहिलेलाई यति नै. बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ. अहिलेलाई सुनिता र तारा विदा हुन्छौ. नमस्कार.
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला.
4: त्यसको लागि चिन्तै नगर्नुहोस्. हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एण्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एण्ड आल्मुनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एण्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320075।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै छाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै थापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन भीम कदाइली।
6: सम्पर्क 0-29-41-00-84 र 98-40-45-827।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
8: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनोकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98422267।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार।
11: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल, 98615-39444
13: र 0295901155।
14: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
15: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाद्बारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
16: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295-62201-97-4922-520।
17: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।

0: रात पैतालास फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98525557 68।
2: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
3: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शंखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 98422267।
5: हार्दिक श्रद्धांजलि तथा सुध्याय कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा। शंखुवा सभा जिल्ला भोटखोला गाउँपालिका वडा नम्बर 4 लिङ्गम, स्थायी घर भई हाल खादवारी नगरपालिका वडा नम्बर 3 चिसापानी गुम्बा छेउ निवासी हाम्रा परम पूजनीय पिता स्वर्गीय सिद्धिमान गुरूङज्यूको मिति 2002 साल मंगिर 26 गते जन्म भई 82 वर्षको उमेरमा मिति 2083 साल असोज 24 गतेका दिन भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याई कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन, आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। शोकाकुल परिवार, छोरा बुहारीहरू वीरबहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्गबहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरूङ एवं सम्पूर्ण गुरूङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 98422 70 188। स्थान निजी निवास खादबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ शंखुवा सभा।
6: कोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692089, खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
0: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 029140084 र 9804045827।
3: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी, आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
0: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
0: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
0: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
0: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
0: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
0: 029573315
2: र 9852601177।
0: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, सङ्खुवा सभा।
4: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492522।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615-39444
8: र 0295901155।
9: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420-82776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
19: आयो सबको घर घरमा।
20: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295625606 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
23: यु आर लिसनिङ टु द ग्रेटेस्ट बीट्स, हिट्स, न्यूज, भ्यूज अन 95.5 रेडियो सङ्खुवा सभा।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: खादबारी नगरपालिकाको अनुरोध।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0 29 5-62-201, 97-4-29-22-20।
12: रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन महिनाको शुक्ल पक्ष। आज सूर्योदयमा पवित्र दिन छ, दुर्गा पक्ष पनि हो। यसलाई हामी नवरात्र घट्ट स्थापनाको दिन भन्छौ, अब अथवा नवदुर्गाको पूजा गर्ने दिन। सूर्योदयमा पञ्चमी तिथि रहेको छ, 49 घड़ी 7 पला, रात्रिको हो 1:43 मनेश्वरमा पञ्चमी, ज्येष्ठ नक्षत्र 60 घड़ी अहोरात्र रहनेछ भने सौभाग्य योग 40 घड़ी 8 पला, भवकर्ण 16 घड़ी 42 पला। आज आनन्द योगमा कालयोग रहेको छ। आजको निर्माणको समय 28 घड़ी 43 पला, बिहान सूर्योदय 6:04 जाँदा भयो, साँझ सूर्यास्त 5:33 जाँदा रहनेछ। आज उपाङ्ग ललिता व्रत, आज पचल्ली भैरव यात्रा। आजको पञ्चाङ्गमा उल्लेख छ भने पञ्चमं स्कन्दमातेति। आज पञ्चम अवतार स्कन्द माताको पूजा आराधना जमेर राखेको ठाउँमा पूजाहरू गर्नु, घटस्थापनाको जुन घडा छ त्यसमा पूजा गर्नु स्वास्थ्य सम्मत राम्रो मान्ने गरिन्छ। अब कार्यक्रममा रहेर ढिलो नगरिकन ग्रह गोचरको पालो सूर्य कन्या राशिमा छन् भने चन्द्रमा वृश्चिक राशिमा छन्। आजको चन्द्रमा पूरा दिन वृश्चिक राशिमा रहनेछन् भने मंगल कर्क राशिमा छन्। बुध ग्रह तुला राशिमा छन् भने बृहस्पति यतिखेरको अवस्थामा हेर्दा कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर शुक्र ग्रह तुला राशिमा छन्। शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी म तपाईँलाई दिएँ। अब यो ग्रह गोचरको आधारमा, तिथि नक्षत्रहरूको आधारमा तपाईँको दिन आज कसरी व्यतीत हुन्छ, तपाईँको राशिले के भनिरहेका छन् भन्ने कुरामा तपाईँहरूलाई म जानकारी गराउँछु। अबको क्रममा भने ढिलो नगरिकन प्रस्तुत गर्छु तपाईँका मेष आदि बाह्र राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि आजको दिनमा शुभ संकेतहरू राम्रा छैनन्। अलिकति ग्रहहरूमा दुष्युक्त ग्रहहरू छन्। चन्द्रमाको उपासना गर्दै अगाडि बढ्नु, भगवतीको कृपाले गर्दा केही राम्रो हुन सक्ला। कामबाट भने केही अलि असहज वातावरणको युग राशिमा संकेत छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा राम्रो रहने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहने खालका योगहरू छन्। गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि धेरै कुरामा सहज राशिमा संकेत देख्न सकिन्छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहला। आर्थिक ताकेका कामबाट सफलता हुनुका साथसाथमा तपाईँको कामना पूर्ण रहने योग रहेको छ। लामो दूरीको यात्राहरू सहज हुने योगहरू देख्न सकिन्छ। राशिबाट शुभ संकेतहरू छन्। लग्नमा उच्च बृहस्पतिको कारणले गर्दा विद्यार्थीको लागि पनि राम्रो छ। पारिवारिक अवस्थामा रमाउनु हुनेहरूको लागि पनि शुभ संकेतहरू देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू राशिमा संकेत देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुने योगहरू छन्। आजको दिनबाट पराक्रमिक योग छ। सरकारी जागिरमा पदवृद्धिको सम्भावना, उपहार वस्तुहरू प्राप्तको योग छ। आफन्तहरूसँग अचानक भेटघाट रहन सक्ने योग छ। मान सम्मानमा वृद्धि हुने योगहरू देख्न सकिन्छ। काममा सफलता मिल्ने योग छ। लामो दूरको यात्राहरूबाट पनि सहज हुने हल्का योगहरू राशिमा असाध्य शुभ संकेतहरू राशिबाट देख्न सकिने योग छ। मान सम्मानमा वृद्धि रहने खालका योगहरू पनि देख्न सकिन्छ। उन्नति र प्रगतिहरूको लागि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत देख्न सकिने योग छ। धनुराशि हुनेको लागि आजको दिनमा आफन्तहरूसँग भेटघाट राम्रो रहने योगहरू देख्न सकियो। मान्यजनको आशीर्वाद पनि राम्रो रहन सक्ने योग छ। कामनायुक्त कामहरू एकदम सफलता मिल्ने योग छ। तर अलिकति अब्जसिलो काममा हात हालिएलाई ख्याल गर्नुपर्ने हल्का योग पनि राशिमा संकेत छ। कारण हो बाह्रौं चन्द्रमा अलि अनावश्यक खर्चमा पनि वृद्धि रहनेछ। मान सम्मानमा वृद्धि रहनेछ। हाँटेका थाकेका काम कार्यहरूमा पनि सहज हुने हल्का योगहरू देख्न सकियो। इष्टमित्रहरूले पनि साथ दिने योग राशिबाट संकेत मकर राशिलाई देख्न सकिन्छ। नबनेका काम बन्न सक्छन्। प्रेममा धोका हुन सक्छ। विद्यार्थीको लागि भने अलिकति नोक्सानीको योग छ। कृषि र पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिने योग रहेको छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू देख्न सकिएको छ। काममा सफलता मिल्नुका साथसाथमा इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि देखिएका छन्। मान सम्मानमा वृद्धि आजको राशिमा संकेत रहेको छ।
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
14: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
15: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
14: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
15: सम्पर्क
14: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 6 98 142 73 6 1
15: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
16: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
17: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
16: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
17: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा भूमिका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। आदरणीय सज्जनहरू, हामी यतिखेर नवरात्रको दिनमा छौं। आज हामी फेरि अर्को नयाँ भिडियो बनाउनु पर्ने आवश्यकता भएको छ। तथापि रेडियोबाट सुन्ने श्रोताहरूलाई र भरे फेरि फेसबुकमा पनि हेर्न त पाइयो, तर यहाँ रेडियोमा धेरै सज्जनहरूले कार्यक्रम सुन्नुहुन्छ। आज विशेष कुराहरूको खुलासा गर्दैछु। तपाईँहरूले जुन कर्मलाई नवरात्र सामान्य रूपमा लिइरहनु भएको थियो, नवरात्रमा आज बिहिबारको दिन पञ्चमी परेको छ। आज उपाङ्ग ललिता व्रतको दिन हो। अब यहाँ के लेखेको छ उपाङ्ग ललिताको व्रतको बारेमा? हामीले तपाईँहरूलाई शास्त्रमा लेखेको कुराहरू पक्कै पनि बताउनुपर्छ है, अनि हामी तपाईँलाई यसको बारेमा धेरै कुराको जानकारी गराउनलाई अगाडि बढ़िरहेका छौं। के लेखेको छ भने, रात्रो जागरणम कुर्यात् गीतावादित त्रणीश्वनेहि आश्विन शुक्ल पंचम्यम उपांग ललिता व्रतम महाराष्ट्र सुप्रसिद्धम तत्र यद्यपि कथायाम काल विशेषो हो नक्तम तस्यापि विशेष गरेर यो असोज महिनाको शुक्ल पक्षको पञ्चमी तिथि जुन दिन परेको छ त्यस दिन चाहिँ उपाङ्ग ललिता व्रत विशेष गरी महाराष्ट्रमा असाध्य धेरै प्रसन्न छन्। किनकि महाराष्ट्रका मान्छे त्यही भएर उपाङ्ग ललिता देवीको व्रत उपासना गर्नुहुन्छ र धनी हुनुभएको छ। हामी पनि धनी हुनलाई यो त्यहाँ चाहिँ धेरैले गर्छन् भन्न खोजेको अर्थ हो। तर विशेष गरी समय समय कालमा नेपालभरि पनि यो गर्नुपर्छ होइन। यो के गर्नुपर्छ भन्दा, गीता वाद्यही रात्रम जागरणम, गीता वाद्यद्वारा रातभरि भगवानको कीर्तन, भगवानको पूजा, भगवानको आराधना गर्नुपर्छ। यो गीता भनेको चाहिँ भजनलाई भन्छ, फेरि गीत भन दोहोरी गीत गाउनु भन्न खोजे होइन। गीतामा नै गायन गरिएको, गीतामा नै भनिएको अथवा भन्नु भन्ने अर्थमा हुन्छ। अब यो उपाङ्ग ललिता व्रत भनेको भगवान देवीको असाध्य ठूलो व्रत हो। यो देवीको व्रत उपासना तपाईँ हामीले गर्न सक्यो भने हामी कहिल्यै पनि गरिबीकरणले छोड्दैन। त्यही भएर आज घरमा एकदम सफा राखेर, तामसी चिजहरू घरमा नराखेर, जुन भगवानलाई भोग लाग्दैन त्यो भोग नलाग्ने चिज अथवा भनौँ अण्डा लसुन प्याज माछा मासु नराखिकन आज रातभरि जागरण गर्न नसके पनि पूजा कोठामा राम्रोसँग व्यवस्थापन गरेर तपाईँहरूले चाहिँ बत्ती बाल्न सक्नुभयो भने पनि त्यसले धेरै राम्रो काम गर्छ। आज ललिता माता तपाईँको घर घरमा, हाम्रो घर घरमा वितरण गर्नुहुन्छ, कहाँ चाहिँ मेरो नाममा बत्ती बाले, कहाँ चाहिँ मेरो नाममा आज गान गरिरहेका छन् अथवा भजन कीर्तन गरेर रातभरि छ्याङ्ग पार्नेछन्। छ्याङ्ग पार्न सकिएन, कम्ती बत्ती त बालिदिनुहोस् देवीको नाममा होइन। त्यसो गर्दाखेरि तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ है। अब यो के छ भने, रात्रि व्रतको लागि पनि कहिलेकाहीँ शास्त्रले यसलाई उद्धृत गरेको हुन्छ। वस्तु तस्तु वचनम बिना रात्रि पूजायाम भनेर लेखेको छ। भुक्त्वा जागरणे नक्ते चन्द्राध्यर्घ्यम व्रते तथा तारा व्रतेषु सर्वेषु रात्रि योगो विशिष्यते भनेको छ। विशेष गरी रात्रिमा देवी भगवती ललिताको पूजा गर्नु, ललिता भनेर सर्च गर्नु होला तपाईँले। ललिता माता भनेको लक्ष्मीकै सबैभन्दा उत्कृष्ट धनी बन्ने लक्ष्मीको फोटो हुन्छ। त्यसमा त्यो खालको स्वरूपलाई तपाईँले पूजा गर्नुपर्छ। ललिता भनेको लक्ष्मीको पनि सर्वोत्कृष्ट नाम हो ललिता, बुझ्नुभयो। त्यसो भनेको हुँदा यो आज ललिता व्रतको उपासना गर्नुपर्छ। आज बिहिबार हो, भोलि विशेष गरी भोलि चाहिँ हामीले यहाँबाट हेर्दै गर्दाखेरि के छ भने, तपाईँहरूले एकदम बुझ्नै पर्ने कुराहरू छन् भोलिको लागि पनि है। यो आज विशेष गरी उपाङ्ग ललिता व्रत भयो, भोलि बिल्व निमन्त्रणा गर्ने दिन छ। यो के हो वास्तवमा बिल्व निमन्त्रणा, र यो बिल्व निमन्त्रणा कसरी गरिन्छ तपाईँहरूलाई अलिकति थाहा नहुन सक्छ होइन। अब यो बिल्व निमन्त्रणा गर्नको लागि चाहिँ जहिले पनि आश्विन महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा ज्येष्ठा परेको दिन
नै यो के गरिन्छ बिल्वन निमन्त्रण गरिन्छ के लेखा छ ज्येष्ठा नक्षत्र युक्तायाम षष्ठ्याम बिल्वा विमन्त्रणम सप्तम्या मूल युक्तायाम पत्रिकायाः प्रवेशनम् पूर्वषाढायुताष्टम्यां पूजा होमाद्युपोषणम् उत्तरेण नवम्यां तु बलिभिः पूजयेत् शिवाम् श्रवणेन दशम्या तु प्रणिपत्यं विसर्जयेत्। अब यहाँ नव पत्रिकाको पनि बारेमा थोरै चर्चा छ, मान्छेलाई थाहा छैन। अनि बिल्व निमन्त्रणा गर्दाखेरि कालिका पुराणमा लेखेको छ बोधयेत् बिल्व शाखायाम् षष्ठ्याम् देवी फलेषु च सप्तम्याम् बिल्व शाखाभ्याम् तामाहृत्य प्रति पूजेत् पुनः पूजाम् तथा अष्टम्याम् विशेषेण समाचरेत् विसर्जनम् दशम्या तु कुर्यद्वै शारदो सबै भनेर लेखा छ। बुझ्नु भने यो के हो भने ज्येष्ठा नक्षत्रले युक्त भएको षष्ठी तिथिलाई बेलको वृक्षमा गएर आवाहन गर्नुपर्छ, बुझ्नुभयो। अनि विशेष गरी ज्येष्ठामा निमन्त्रण गरेर फेरि त्यो फूलपाती अथवा नवपत्रिकाहरू प्रवेश गराउने बेला चाहिँ मूल नक्षत्र हुनुपर्छ भनेर लेखेको छ शास्त्रले। मूल युक्तायाम पवित्र पत्रिकायाः प्रवेशनम् हो। अब यसमा के छ भने विशेष गरी बेललाई पूजा गर्दा बेलको वृक्षमा गएर, फल भएको वृक्षमा गएर, बेलको हाँगामा, बेलको फेदमा र बेलको पातमा र फलमा पूजा गर्नुपर्छ। भोलि बेल निमन्त्रणा गर्न दिनका है। अब त्यहाँ भगवती देवीलाई पनि स्थापना गर्नुपर्छ, फेरि ख्याल गर्नुहोस् है। तिथि शरीरम देवस्यः तिथौ नक्षत्रमाश्रितम्, तिथि देवताको शरीर हो, तिथौ नक्षत्रमाश्रितम्, तिथि फेरि नक्षत्रमा अधीन रहन्छ भनेर शास्त्रले भन्छ, बुझ्नुभयो। अब यो तपाईँहरूले भोलिका दिनमा बेलको वृक्षमा गएर के भन्ने, म तपाईँलाई मन्त्र भनिदिन्छु। रावण सुम्मदारथाय रामस्यानुग्रहाय च अकाले ब्रह्मणा बोधो देव्यास्त्वयि कृत पुरः अहमप्याश्रितः षष्ठ्याम् सायान्ने बोधयाम् यतः श्रीशैलशिखरे जातः श्रीफलः श्रीनिकेतनः। शैलशिखरे जात, तिमी पहाड़तिर हुन्छौ, ठूलो रुख हुन्छ तिम्रो, श्रीफल श्री निकेतन, तिम्रो फललाई श्रीफल भनिन्छ बेललाई चाहिँ। मैले धेरैचोटि सप्ताहतिर जाँदा श्रीफल भनेर नरिवल अर्पण गर्ने देखेको छु, तर वास्तवमा श्रीफल भनेको चाहिँ बेललाई भन्ने गरिन्छ है। हे बेल र देवीको पूजा गर्दै भन्नुपर्छ, हे रावणको वध गर्न राममाथि अनुग्रह गर्ने ब्रह्माजीले अकालमा हजुरको जागरण गराउनुभएको थियो भनेको बुझ्नुभयो। रावणको वध गर्नको लागि, रामलाई कृपा गर्नको लागि ब्रह्माजीले अकालमा नि बेलको जागरण गराउनु भएको थियो। रावण समर्थाय रामस्यानुग्रहाय छ, अकाले ब्रह्मणा बोध हो, बोधो माने जागृत अथवा के भन्छ त्यसलाई योग्य बनाउनु होइन। बोध भनेको, बोध ज्ञान धातु हुन्छ, यो बोध भनेको ज्ञान गराउनु भयो अथवा जागृत गराउनु भयो होइन। आज म पनि यही षष्ठी तिथिको दिनमा है विशेष गरी बेलमा रहनुभएको देवीलाई जगाउन आएको छु, हे देवी आज तिमी प्रसन्न भएर जाग्नुपर्छ भनेर चाहिँ बेलमा भएको देवीलाई चाहिँ हे बिल्ववृक्ष, हे शैल पर्वते चुचुरोमा पैदा भएकी, हे श्री निकेतन श्री का परम आश्रयवादी, म तिमीलाई लैजान्छु है मेरो घरमा भनेर पहिले गएर त्यसलाई के गर्नु पर्यो, जगाउनु पर्छ, बुझ्नुभयो कि भएन। अब यो चाहिँ भोलि बिल्व निमन्त्रणा चाहिँ सन्ध्याको समयमा गएर गर्नुपर्छ है। फेरि सन्ध्यान्ने बोधयाम यतः, सन्ध्याको समयमा गएर जागृत गराउनुपर्छ भनेर लेखेको छ। कहिले, भोलि षष्ठी तिथिको दिनमा गर्ने काम हुन्, बुझ्नुभयो कि भएन। अनि बेललाई कहाँ गर्ने, बेलको फेदमा देवीको आह्वान गर्ने, त्यो आह्वान गरिसकेपछि बेलको चाहिँ के गर्ने, शाखाहरूमा
बिल्व शाखामा अनि त्यसरी बेलको हाँगामा बेलको फलमा बेलको पातमा पूजा गरिसकेपछि विशेष गरी देवीलाई स्थापना गरेर घर जाने मूलभावे तु सप्तम्याम केवलायाम प्रवेशनम युग्माभ्याम नव बिल्वस्य फलाभ्याम साखी खाम तथा तथैव प्रतिमा देव्य स्नात्वा युव्यक्ष प्रवेशनाम भनेको छ। यहाँ के भनेको छ भने विशेष गरी सप्तमीमा गएर षष्ठीमा आमन्त्रण गरेको बेललाई सप्तमीको दिनमा गएर चाहिँ के गर्ने ल्याएर भित्र्याउनु पर्छ बुझ्नु भने। अब यो कहाँ लेखेको छ लिङ्ग पुराणमा लेखेको कुराहरू मैले तपाईँलाई भनिरहेको छु। हेमाद्रीमा पनि उद्धृत गरेको छ लिङ्ग पुराणमा पनि उद्धृत गरेको छ। अब कहिलेकाहीँ के हो भने मूल नक्षत्र परेन भने केवल सप्तम तिथिमा गएर पनि यसलाई चाहिँ बिल्वलाई चाहिँ प्रवेश गराउनुपर्छ। अब यसलाई के छ भने सकभर भएर पाएसम्म एक जोडी नयाँ बेल वृक्षका साथमा बेलका हाँगालाई देवीको मूर्ति स्वरूप मानेर स्नान गराउनुपर्छ भन्ने लेखा छ है। अब यति गरिसकेपछि उपवास व्रत पूजाहरू गर्न उदयकालको सप्तमी तिथि उदयकालमा हुनुपर्छ भनेर पनि लेखा छ है। अब यो भगवत्याम प्रवेशादि विसर्गान तास्त या क्रिया तिथि युवदयागामित्यम सर्वास्ताम कारेत बुधः बुझ्नुभयो। यो नन्दिकेश्वर पुराणमा लेखेको छ अर्को तिथि तत्वमा पनि लेखेको छ। के लेखा छ भगवतीको प्रवेश गर्दाखेरि अथवा विसर्जन बेललाई निमन्त्रण गरेर भित्याउँदाखेरिसम्मलाई जति क्रियाहरू गरिन्छ ती सबै क्रियाहरू चाहिँ के हुन्छ बुद्धिमान मान्छेले चाहिँ सूर्य उदयमा मात्रै गर्नुपर्छ भनेर लेखेको छ। अब सूर्य उदयमा बेललाई भित्याउने घरमा ल्याएर भनेको साँझमा षष्ठीको दिनमा लगाएर आमन्त्रण गर्ने भोलिपल्ट सप्तमीको दिनमा चाहिँ बिल्व निमन्त्रणा चाहिँ के अरे बेलपत्र चाहिँ ल्याउने चाहिँ कहिले हो फूलपाती भन्नु न तपाईँहरू फूलपाती भन्नुहुन्छ फूलपाती भित्र्याउने कहिले हो भन्दा 7:37 समयमा उत्तम छ यो साल यो पालि चाहिँ है। किन भन्दा सूर्य उदयमा त्यसै भएको कारणले गर्दा सूर्य उदयमा गर्नुपर्छ। उदय भनेको त घाम झुल्किनु होइन उदयको बेला पनि फेरि उत्कृष्ट समय भनेको 7:37 बेलामा चाहिँ फूलपाती भित्र्याउनुपर्छ। अब यहाँ के भनेको छ भने गौडहरूले पनि यसलाई स्वीकार गरिसकेका छन् होइन। अलिकति यो के छ भने बेलपत्र सँगसँगै नवपत्रिकाहरू भनेर लेखा छ क्या। यो नवपत्रिकास्तु रम्बाः कवि हरिद्रा च जयन्ती बिल्व दाडिमौ अशोको मानवृक्ष धान्या दिन व पत्रिका। यो के लेखा छ भने विशेष गरी बेललाई अथवा भनौँ तपाईँलाई फूलपाती भनौँ न तपाईँले ठ्याक्कै तपाईँको हाम्रो गाउँघरमा चलेको भाषा फूलपाती भित्याउँदै गर्दाखेरि चाहिँ तपाईँहरूले कहिले पनि यो कुरो भुल्नुहुन्न कि तपाईँले नवपत्रिकालाई पनि भित्र्याउनुपर्छ अथवा यस्ता अरू पनि यस्ता चिजहरू हुन्छन् ती चिजहरूलाई चाहिँ अनिवार्य। यो चाहिँ के हुन्छ भने प्राय जसो देवीको मन्दिरमा आर्मीका गणहरूमा असाध्य चाहिँ यसलाई चाहिँ विशेष मानिन्छ। हामीले कहिलेकाहीँ त्यो तपाईँको शरणार्थी संस्कृत पढ्दै हुनुहुन्छ भने यो नवपत्रिकाको नाम चाहिँ कण्ठस्थ गरेर जानुपर्छ। कहिलेकाहीँ आर्मीको जुन पुरोहित पण्डित हुने बेला यो अर्थ असाध्य सोधिन्छ है बुझ्नु कि भएन। अब यो रम्बाः कविः हरिद्राः जयन्ती बिल्व दाडिमौ अशोको मानवृक्षश्च धान्यादि नवपत्रिकाः। यो नवपत्रिकाहरूलाई पनि विशेष गरी रम्बाः भनेको केरा अनि कविः भनेको यो करचुडको बोट हुन्छ हरिद्रा भनेको विसार भयो जयन्ती भनेको एउटा जयन्तीको एउटा पाइन्छ यो के भन्छ यसलाई जयन्ती नै हो त्यसको नाम बेलवाह भनेको बेलपत्र दाडिम भनेको चाहिँ अब ठ्याक्कै हाम्रो गाउँघरतिर पहिले दाडिमै भन्थ्यो हामी होइन अनार भन्छ आजभोलि त्यो अनार भनेर यता पाइने अनार र हाम्रो गाउँमा पाउने दाडिम फरक फरक हुन्छ। दाडिमको भित्र सेतो हुन्छ सायद मलाई लाग्छ जहाँसम्म मैले बुझेको यस्ता चिजहरू अनि अशोक भनेको अशोकको बोट भइहाल्यो

0: हुन्छ त्यही। अनि करचुर भनेको चाहिँ मैले सुन्या हो, मैले पनि देख्छु, देखाएको छैन होइन। हरिदा भनेको बेसार, त्यही भएर घर घरमा सबैले बेसार लाउनै पर्छ। जयन्ती भनेको चाहिँ जयन्ती एउटा फूल हुन्छ। बिल्वा भनेको चाहिँ बेलको पात है, बेलको हाँगा त्यही ल्याएर राखिदिने। दाडे भनेको अनार भइहाल्यो, अनि अशोक ल्याउने, मानवृक्ष ल्याइदिने होइन, धान्य ल्याइदिने। म यसलाई जुन तपाईँले नसुन्नु भएको नामहरूमा आज दिउँसो भिडियोमा पूरा रूपमा यसको बारेमा अर्थ लाउनेछु। यो काम भोलि गर्नुपर्ने भएकाले मैले तपाईँहरूलाई चाहिँ यो कुराको जानकारी गराएँ। के अरे, यो भोलि बेलुका गएर बेललाई निमन्त्रण गर्ने, यो पर्सि 31 गते सप्तमीको दिनमा चाहिँ फूलपाती भिज्याउनुपर्छ, नवपत्रिका प्रवेश गराउनुपर्छ। यसको बारेमा धेरै चर्चा म तपाईँहरूलाई गर्छु नै। अहिलेको लागि चाहिँ मैले आज एकैछिन कार्यक्रममा छोटो विश्राम लिनुपर्ने बेला भएको छ, विश्राम लिन्छु। आज तपाईँले मलाई फेसबुकमा फलो गर्नु भएको छैन भने चाहिँ फेसबुकमा फलो सबैले गर्नुहोला। फेसबुकमा गएर याल एक्स एम एन यासयू भीईडीआई सुवेदी 333 सर्च गरेर तपाईँहरूले चाहिँ अनिवार्य रूपमा यो नवपत्रिकाको बारेमा, फूलपाती भित्राउनेदेखि लिएर, बेललाई आह्वान गर्नेदेखि लिएर सबै कुराहरू म तपाईँलाई भिडियोमा चाहिँ धेरै बुझाएर भन्नेछु। हामीलाई फेसबुकतिर फलो गर्नुहोला, युट्युबतिर पनि सब्सक्राइब गर्दै जानुहोला। आज हामी भिडियो हाल्ने नै छौँ, अथवा टिकटकमा पनि हामीले हाल्नेछौँ। सबैलाई यही कुराको मैले जानकारी गराएँ। अहिलेको लागि एकैछिन छोटो कार्यक्रम लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका जानकारी दिने प्रयास गरिरहेको छु। हामीले आज विशेष गरी बेलपत्रलाई आह्वान गर्ने अथवा भनौँ बेलको बिल्वा निमन्त्रणा भन्छौं, बेलको वृक्षमा गएर देवीलाई आह्वान गरेर अनि बेलपाती सहित नवपत्रिकाहरू भित्र्याउने जुन हामीले चर्चा गर्यौं, गाउँघरमा सामान्य तपाईँहरूले बुझ्ने भाषाका नामहरू छन्, सबै कुराहरू पाइन्छन् होइन। अब यो मैले अलिकति तपाईँहरूलाई भन्नै पर्छ, तपाईँले नबुझेको चाहिँ अथवा एउटा हुन सक्छ, यो करचुर भनेको चाहिँ कता कहाँ, यो करचुरलाई चाहिँ अमिलो अमिलो पात जस्तो लाग्छ मलाई, मलाई यसको चाहिँ बारेमा थाहा छैन होइन। अनि यो जयन्ती फुल त सबैलाई थाहा छँदैछ, मानव वृक्ष भनेको चाहिँ मानेको पात भन्छ नि होइन, के हुन्छ त्यसलाई माने कर्कौले यस्तो के भन्नु छ तपाईँहरू, म यसलाई अझ धेरै ठाउँतिरका मान्छेहरूलाई बुझेर आफ्नो आफ्नो ठाउँको चरण हुन सक्छ होइन। शास्त्रले चाहिँ त्यही पिडालको पात जस्तै हुने पातलाई भनेको हो यो, तर ठ्याक्कै त्यसलाई तपाईँको गाउँमा के भन्छन् भन्ने कुरो चाहिँ मलाई ठ्याक्कै याद भएन नि त होइन। त्यसो भएको हुँदा तपाईँले एकदमै ध्यान दिनुहोला, हामी भोलि पनि यही कुरालाई धेरै चर्चा गर्छौं, भोलि बिहान कार्यक्रम तपाईँहरूले अनिवार्य रूपमा सुन्नुपर्छ। अनि हामी आज दिउँसो भिडियो पनि बनाएर तपाईँहरूलाई हाल्नेछौँ, तपाईँहरूले हामीसँग फेसबुकमा जोडिएर यो भिडियो अनिवार्य रूपमा हेरेर तपाईँहरूले पनि साथ दिनुहोला, यसको फाइदा तपाईँहरूले पनि दिनुहोला र भोलि तपाईँले पनि यसलाई त्यही अनुरूपमा चाहिँ भित्र्याउनु भयो भने धेरै कुरामा राम्रो पनि हुन्छ। पर्सिको दिनमा है भोलि बेलुवा निमन्त्रणा गर्ने हो, पर्सि चाहिँ तपाईँहरूले त्यो चिज भित्र्याउने हो है त। अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, कोही जिज्ञासु हुनुहुन्छ, केही मनमा चिन्ता होला, केही मनमा सोध्न मन लागेको होला, उहाँसँग पनि कुराकानी गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि यो आवाज सुन्दैछु म, कसको आवाज हो यो?
1: म शैलेशिखर छ मिलमिली दार्चुलाबाट बोल्दैछु, कमला राहुल।
0: कमलाजी आरामै हुनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ कमलाजी यतिखेर?
1: एकदमै कुशल मंगल छौँ गुरु, दार्चुला एफएमबाट सुनिरहेछौँ।
0: दार्चुला कहाँ हुनुहुन्छ ठ्याक्कै?
1: म अहिले मिलमिली गाउँमा छु।
0: मिलमिली भनेको त पनेबादेखि तलपट्टि होइन?
1: हजुर हजुर।
0: त्यहाँ त लिपुलेक एफएममा आएको छैन आज?
1: लिपुलेक एफएममा आएको छैन गुरु आज।
0: के भयो त, रेडियो आएको छैन कि रेडियोमा चाहिँ कार्यक्रम आएको छैन?
1: कार्यक्रममा छैन गुरु।
0: ए केही भयो होला, प्राविधिक समस्या भयो होला। त्यहाँ त म पनि तपाईँको गाउँमा त पुगेको, मिलिमिली माथिपट्टि एउटा स्कुल छ होइन?
1: हजुर हजुर।
0: तपाईँको गाउँको यता वारीपट्टिको काफल पनि खाएको छु मैले।
1: हजुर हजुर, कहिले हो त आउनुभयो भन्दै होइन नि त दिदीहरूले?
0: अनि हजुर आउनु भएन, तपाईँलाई थाहै भएन है?
1: हजुर हजुर, हामीलाई त थाहै भएन, थाहा भएको भए त आउने
0: त्यही माथिपट्टि पनेबाजमा कति दिन बसेको हो त, त्यहाँबाट तपाईँको मिलिमिली अन्त कति लाग्छ र 15 मिनटमा हिँडेर पुगिन्छ होइन?
1: हजुर हजुर, 15 मिनट लाग्छ।
0: अनि त्यत्रो हल्ला भएको थियो, त्यो तपाईँले सुन्नु भएन, वास्ता गर्नु भएन क्या गुरुबालाई, त्यही भएर होला।
1: होइन गुरु, किन वास्ता नगर्नु र हजुरलाई, हजुरले जे भने त्यही हुन्छ।
0: बामन हाम्रातिर पनि हुने हुन्, तिनीलाई हेराएर क्या हुने हो भन्ने हो कि तपाईँले फेरि?
1: नाइ नाइ, त्यस्तो होइन गुरु, किन
0: मैले भनेको ठ्याक ठ्याक मिल्छ?
1: हजुर हजुर मिल्छ नि, त्यसैले त हामी आउँछौँ कार्यक्रममा। केही दिनपछि, धेरै दिन मैले फोन लाउने प्रयास गरेँ, फोन लागेन, आज त लागि खुसी छौँ।
0: ए ल ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको हेराउने आज?
1: आज म आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
1: 2071 साल साउन महिना 25 गते बिहिबार रातिको 11:20 जाँदा।
0: फेरि भन्नु त एकचोटि, साल भन्नु त?
1: 2071 साल।
0: कुन महिना, महिनाको नाम भन्नु त?
1: साउन महिना
0: कति गते, फेरि भन्नु त?
1: 25 गते।
0: के बार भन्नु त?
1: बिहिबार।
0: भयो नाइ, तम्रो त बिग्रिगो त, अब के गर्ने हो, तम्रो आमा र बाबालाई सोधिकन फेरि फोन गरे, हाँ तम्रो यो साल महिना गते बार मिलेन, अब यो नमिलिसकेपछि तम्रो हेर्न नमिल्ने हो, हाँ भोला तम्रो घरमा चिक्का पात धरको केही छ कि नाइ?
1: चिक्का छ गुरु।
0: तपाईँले मलाई फेसबुकमा फलो गरे हो कि होइन अहिलेसम्म?
1: ठुलो फोन छैन बरु हाम्रो घरमा त.
0: घरमै छैन कसैको?
1: दिदीसँग मात्र छ. दिदी अहिले मधेसमा गएकी छिन्.
0: मधेसमा उतै बसेर पढ्नुहुन्छ कि जागिर खानुहुन्छ कि अहिलेलाई एक दुई दिनलाई जानुभएको दसैँ मान्नलाई?
1: दसैँको लागि गएका हुन्.
0: सामान किन्न हो?
1: हजुर हजुर.
0: नेपालगञ्ज कि उता के भन्छ महेन्द्रनगर?
1: महेन्द्रनगर गएका हुन. उहाँ हाम्रो हजुर हजुरबा अनि मम्मी ड्याडी हुनुहुन्छ त्यसैले गएका हुन्.
0: अनि तिम्रो मम्मी पनि उहीँ तल, ड्याडी पनि उहीँ तल, अनि हजुरबा पनि तल. अनि तिमी चाहिँ क्या क्या गरेर त्यहाँ बस्न? तिमी पनि जाऊ न तलै सहरतिर.
1: नै म त यहीँ मिनमिनीको स्कुल पढ्न मेरो साथीहरूसँग रमाइलो लाग्छ त्यसैले म यहीँ नै बस्छु.
0: कतिमा पढ्नुहुन्छ अहिले?
1: कक्षा पाँचमा.
0: कक्षा पाँचमा?
1: हजुर हजुर.
0: ज्ञानी भएर पढ्नु. अनि घरमा अहिले तपाईँ एक्लै हुनुहुन्छ आज?
1: एक्लै छैन, अङ्कलहरू हुनुहुन्छ.
0: ए अङ्कलहरूसँग तपाईँ बस्नुहुन्छ अनि उहाँ तल चाहिँ आमा बुवाहरू हुनुहुन्छ हो?
1: हजुर हजुर.
0: आफ्नो गाउँको माटो, गाउँको साथी असाध्य प्यारा हुन्छ. त्यतिको साथी तपाईँले जिन्दगीमा जहाँ गएर बसे पनि त्यो खालको साथी पाउनुहुन्न है. त्यहीँ बसेर पढ्नु होला. अहिले छुट्टिन्छु, तपाईँको मिलेन. दिदी आइसकेपछि अथवा अङ्कल आन्टीलाई कसलाई हो त्यो ठुलो मोबाइलबाट फोटो खिचेर मेरो नाम लक्ष्मण सुवेदी फेसबुकमा गएर सर्च गर्ने अनि तपाईँहरूले मलाई त्यहाँबाट फोटो पठाउने. म के रहेछ सबै हेर्छु. अहिले छुट्टिन्छु. राधे राधे. कार्यक्रममा हुनुहुन्थ्यो. यतिखेर हामीसँग आफ्नो बारेमा जानकारी लिएर गइसक्नु भएको छ. हामी तपाईँलाई जानकारी दिने प्रयासमा छौँ, निरन्तर तपाईँको सेवामा छौँ. हामी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौँ र हामी तपाईँसँग विशेष कुराकानी भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ. कोही जिज्ञासा हुनुहुन्छ? राधे राधे हजुर.
2: राधे राधे प्रभु. राधे राधे.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: स्याङ्जाबाट विष्णु पन्यानी हो मेरो नाम.
0: विष्णुजी, स्याङ्जा कुन गाउँमा हुनुहुन्छ अहिले?
2: स्याङ्जा चाहिँ यता चापकोट नगरपालिका.
0: चापकोटमा हुनुहुन्छ. कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो मोती.
0: उता रेडियोको भलमलाई सानो गर्नु है, फेरि फोन ठेकै काटिन्छ नि. रेडियोको भलाम एकदम सानो गर्नु. अनिखेर चाहिँ अहिले कार्यक्रममा आउनु भएको छ, मोती एफएम सुन्नुहुन्छ. अनि के छ तपाईँकोतिर नवरात्र कतिको लागिरहेको छ?
2: एकदम कुशल मङ्गल गुरु, एकदम राम्रो छ यतापट्टि भन्नु पर्यो हाम्रो
0: अनि हजुरकोतिर यो नवपत्रिकाहरू अथवा भनौँ फुलपातीहरू भित्राउने डोलीमा ल्याउने त्यस्तो रातो डोली बनाएर ल्याउने नाचगान गर्ने छैन परम्परा?
2: यतापट्टि चाहिँ खासै त्यस्तो हुँदैन गुरु.
0: के चाहिँ हुन्छ, अष्टमीमा चाहिँ मजाले खसी काट्छन् होइन? तँ चाहिँ हुन्छ फेरि तँ छोड्दा नि.
2: खसी त अब मैले माछा माछा लसुन प्याज सुद्धा खान्न अब खसी हो पुरै भएन गुरु.
0: होइन होइन, हजुरले होइन अरूले चाहिँ
2: अरूले खान्छन् अब खानेले खान्छन्
0: है. अनि के छ अहिले कसको बारेमा हेराउने हो अहिले?
2: मेरो छोराको बारेमा
0: भनिदिनु त. साल महिना गते समय?
2: जन्ममिति 2045 साल 1 महिना 17 गते मङ्गलबार, भने बैशाख 17 गते मङ्गलबार.
0: फेरि भन्नु त साल भन्नु न बिस्तारै नाति गर्नु.
2: 2065 साल 1 महिना 17 गते.
0: महिनाको नाम भन्नुपर्छ कि तपाईँहरू खालि कुरो भनिदिनुहुन्छ.
2: वैशाख महिना 17 गते गुरु.
0: के बार परेको थियो समय?
2: समय मङ्गलबार परेको छ. समय बेलुकाको 7:57
0: 7:57 कुन जिल्लामा जन्मिनु भयो तपाईँ?
2: स्याङ्जा जिल्ला.
0: स्याङ्जा है?
2: हजुर.
0: स्याङ्जा जिल्ला भनेपछि तपाईँको जन्मको अनुसार तपाईँको राशिको नाम चाहिँ गीबाट नाम आउँछ. गिरिधर नाम राख्नुपर्छ. मकर राशि हुन्छ. नवमी तिथिमा जन्म भएको छ कृष्ण पक्षको है. घरमा एउटा पितृको दोष परेको छ, एकदम अकालमा मृत्यु भएको मान्छेको दोष छ. पढाइमा असाध्य कमजोरी, पढ्नेमा लाग्दैन है?
2: पढ्न त अहिले बाबु चाहिँ काठमाडौँतिर बसेर पढिया छ, भाषा पढिरहेको छ, विदेशको यात्रा गर्न खोजिरहेको छ.
0: त्यही त मैले भने पढ्न मन लाग्दैन. अब विदेश जानै पुगेको भने मात्रै हुन्छ. अब 18 वर्षको केटो विदेश जान्छु भनिसक्यो भनेपछि पढाइमा राम्रो भयो त. यो तपाईँको घरमा अलिकति पितृको दोष परेको छ, पितृको दोषलाई शान्ति गराउनु होला। बिहिबार लसुन प्याज माछा मासु नखाए अथवा बिहिबारको दिन व्रत नबसे विदेश काममा रोकिन सक्छ है। असत्य अप्ठ्यारा दिनेहरू छन्, राम्रोसँग शान्ति गराउनु भयो भने काम गर्न सक्छ, सक्छ है, फेरि हुन्छ, ग्यारेन्टी होइन, फेरि सक्छ। अन्यथा गाह्रो छ, धेरै गाह्रो छ जिन्दगीमा। बाबुलाई यो कार्तिक महिनाको 14-15 गते पछाडिको पहिलो बिहिबारबाट व्रत उपासना लगाइदिनु होला, राम्रो हुन्छ। अनि अहिले बृहस्पति भन्ने ग्रह चलिरहेको छ, उल्का भन्ने ग्रह चलिरहेको छ, यो दुईटै ग्रहको शान्ति गुरुवारलाई बोलाएर राम्रोसँग शान्ति यही कार्तिक महिनाको अब 12-13 गते भन्दा पहिले मिलेन, त्यस पछाडि नै शान्ति पनि गराउनु होला। त्यति गर्नुभयो भने होला, नभए चाहिँ गाह्रो छ है। अनि फेरि अर्को कुरा, तपाईँको छोराको 8 माङ्गलिक छ, माङ्गलिक डेन्जरयुग छ, माङ्गलिक पर्ने मान्छे अलिकति अशुभ हुन्छ, वैवाहिक जीवन पनि बिग्रिन्छ है, त्यो खालको युग छ है त। मैले भनिसकेँ, एकदम गाह्रो छ तिनीहरू, बिहिबारको व्रतहरू बसेर उपासना गरेर अगाडि बढ्नु होला। तपाईँको घरमा पितृहरूको पनि दोष परेको छ, एकदम पितृहरूलाई पनि सम्झिने काम गर्नु होला। अहिले छुट्टिन्छु, राधे राधे। राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग स्याङ्जाबाट विष्णुजी हामीसँग प्रत्यक्ष कुराकानी गरेर गइसक्नु भएको छ। हामी तपाईसँगका विशेष समस्याका समाधानहरू गर्ने प्रयास गरिरहन्छौ। नेपालभरबाट कार्यक्रम सुनिरहनु भएको छ, धेरैवटा रेडियो स्टेशनहरूबाट हामी एकै साथमा बजिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम जय श्री कृष्ण।
3: राधे श्याम जय श्री कृष्ण।
0: को बोल्दै हुनुहुन्छ, कहाँदेखि हजुर देउता?
3: म यता मोरङको विराट चोकबाट माधव अधिकारी बोल्दैछु।
0: माधव अधिकारी बोल्दै हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ माधवजी यतिखेर तपाईँ?
3: सनातन रेडियो नेटवर्कबाट सुन्छु।
0: सनातन रेडियो नेटवर्कबाट सुन्नुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: छोराको बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो छोरा?
3: 2059 साल फागुनको 6 गते मंगलबार बेलुका 8:40 शंखुवासभा जिल्ला मारी।
0: 8 कति भन्नुभयो?
3: 40 जाँदा
0: राति हो?
3: हजुर बेलुका राति।
0: शंखुवासभा जिल्ला हो?
3: हजुर मारी, शंखुवासभा जिल्ला मारी।
0: छोराको नाम टुबाट नाम आउँछ, टुकनाथ अधिकारी सिम्मराजी हुन्छ हो? यो बच्चालाई त लग्न कन्या लग्न छ, कन्या लग्नको मालिक बुध विद्यास्थानमा छ, विद्यास्थानमा बृहस्पति दृष्टि छ, पढाइमा राम्रो हुन्छ, तर संगत बिग्रेको छ, रिस असाध्य कडा हुन्छ, अंगारक युग परेको छ। अंगारक युग पर्ने मान्छे दाजुभाइ दिदीबहिनीसँग खासै राम्रो सम्बन्ध रहँदैन र पछि वैवाहिक जीवन पनि यसरी बिगारिन सक्ने सम्भावना हुन्छ है। अब अहिलेको लागि पढाइमा राम्रो छ, पैसा राम्रो कमाउनुहुन्छ, त्यस्तो आँतिनुपर्ने ग्रहहरू छैन, राम्रो छ, देश विदेश पनि जाने इच्छा हुँदाखेरि सम्भावना राम्रो छ। तर एउटा कुरा के हो भने अलिकति अंगारक युगको शान्ति गरेर मंगलबार पनि यसो उसले आफैले पनि लसुन प्याज माछा मासु खाना छोडेर सूर्यलाई दैनिक रूपमा मैले भन्न होइन, शाकाहारी भए पनि, शाकाहारी लसुन शाकाहारी हो कि मांसाहारी हो लसुन खाने मान्छे? त्यो पुरै खानु नभए त भइहाल्यो, त्यति गर्दा पनि मंगलबारको दिन यसो पूजा अर्चना गर्नु, सूर्यलाई दैनिक पानी चढाउनु, जल चढाउनु तामाको अम्खराबाट, बिजुसु काम बन्छ, राम्रो छ, भाग्यमा नि छोरा राम्रो कमाउनुहुन्छ। अलिकति अंगारक योगको एकचोटि शान्ति चाहिँ यसो छोरा घरमा नभए पनि तपाईँहरूले गर्दा पनि हुन्छ है। बुवा आमा दाजुभाइसँग, बुवा आमासँग राम्रो छ, दाजुभाइसँग अलिकति बिग्रिन सक्छ, कारण हो तेस्रो भावमा अंगारक युगलाई राहुको दृष्टि परेको छ, शनिको पनि दृष्टि परेको छ, दाजुभाइ अलिक फापेको छैन है। अरू के छ विशेष?
3: हेलो, वैदेशिक रोजगारको लागि कस्तो हुन्छ होला? वैदेशिक विदेश जान के गर्नुपर्छ होला?
0: मैले भने त सूर्यलाई दैनिक जल चढाउनु, कामहरू बन्छ, पैसा कमाउँछ, नाम रहेछ भने मैले।
3: कहिलेसम्म गर्दा राम्रो हुन्छ गुरु?
0: हजुर ठ्याक्कै आवाज रोक्यो, फेरि भनिदिँदैछु नि,
3: विवाह चाहिँ कहिले गर्दा राम्रो हुन्छ?
0: विवाहको लागि चाहिँ अङ्गार युगको शान्तिहरू गरेर विवाह गर्न इच्छा हुँदाखेरि 27 वर्षदेखि 24 वर्षभित्रमा गरेको राम्रो. चौबिस वर्षदेखि 27 वर्षभित्रमा गरेको राम्रो हुन्छ है. भयो
3: सम्बन्ध राम्रै छ, बुढाको पनि सम्बन्ध राम्रो छ.
0: मैले सबै भनिसकेँ, अहिले छुट्टिन्छु. राधे राधे.
3: घरको वास्तु, घरको वास्तु,
0: घरको वास्तुको लागि ठिक छ,
3: ठिक छ.
0: केही गर्नु पर्दैन. हजुर,
3: पितृ दोष पनि त्यस्तो केही परेको छैन नि.
0: केही छैन है.
3: हजुर,
0: राधे राधे.
3: राधे राधे गुरु.
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ. 98 4 53 97 658 र 98 1 42 73 601 सिधा रूपमा तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ. आफ्नो र आफन्तहरूको बारेमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं. हामीलाई धेरै भक्तहरूले कमेन्ट गर्नुहुन्छ, धेरै भक्तहरूले हामीलाई फेसबुकमा कमेन्ट गर्नुहुन्छ, कहिले हामीलाई दिउँसो फोन गरेर धेरै जिज्ञासाहरू राख्नुहुन्छ. यतिखेर हामीलाई हाम्रो पात्र एप्लिकेशनमा खास त्यस्ता जिज्ञासाहरू चाहिँ छैनन् है. हाम्रो यतिखेर एक दुईवटा कमेन्टहरू छन्, म त्यो कमेन्टलाई वाचन मात्रै गर्नेछु, त्यस्तो विशेष जिज्ञासा छैनन्। जय श्री राधे राधे गुरुदेव, जय श्री कृष्ण. सर्वप्रथम गुरुदेवको पवित्र चरण कमलमा कोटि कोटि प्रणाम अर्पण गर्दछु. म भोजपुर जिल्ला हेला उच गाउँ सुन्तेलाबाट हाम्रो पात्रको माध्यमद्वारा गुरुदेवको अमृतमय वाणी श्रवण गरिरहेको छु. रेडियो सनातन होल्ड युनिट मार्फत बिहान 8 बजेदेखि 9 बजेसम्म प्रसारण हुने यस पवित्र सत्सङ्ग तथा आध्यात्मिक कार्यक्रम श्रवण गरिरहनुभएका सम्पूर्ण श्रद्धालु भक्तगण, गुरूदेवका अनुयायी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण सनातनी धर्मप्रेमी महानुभावहरूमा आउँदै गरेको विजयादशमी तथा बडा दशैंको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु. माता दुर्गा भवानी लेख्नुभएर छ, धन्यवाद. उहाँलाई पनि हाम्रो तर्फबाट गुरूदेव राधे राधे, धन्यवाद. हजुरको हजुर गुरूदेव राधे राधे, प्रभु गुरूदेव हजुरको कार्यक्रम सुन्दा आनन्द आउँछ भन्नुभएको छ. जय श्री राधे गुरूदेव, म कार्यक्रम सुन्दैछु. तुलसी मर्दै जाँदा के हुन्छ? गुरु एउटा मात्रै बाँचेको छ, पूरा शक्ति सात्विक हुन सकिएको छैन. कसरी हो पूरा सात्विक हुन सकिएको छैन भन्नुभएको छ. यस्तो हुन्छ, तुलसी सकभर नमार्नु भन्ने एउटा उक्ति छ होइन. तुलसी सकभर मरेको शुभ संकेत होइन भन्ने खालको अशुभ हुन्छ भन्ने छ. तर कहिले काहीँ चाहिँ किराहरू लाग्ने, कहिले काहीँ अब त्यो ठामे त्यस्तो हुने हुन्छ, अलि माटो टन्न हालेर रोप्नु होला. त्यति गर्दा गर्दै पनि मर्नु भनेको चाहिँ अलिकति अशुभै भन्न सकिन्छ हामीले, किनकि हाम्रा गुरुहरूले घरमा तुलसी मर्नु भनेको घरमा अलिकति केही न केही अरिष्टै हुन्छ अथवा अशुभका संकेतहरू हुन्, विशेष ध्यान दिनुपर्छ है. जस्तो घरमा तुलसी लह लह पर मौलाएको छ, त्यो घरमा सुख शान्ति समृद्धि प्राप्त हुन्छ भनेर हामीलाई गुरुहरूले त्यसरी भन्नुभएको थियो. त्यही कुराको म तपाईँलाई जानकारी गराए. सम्पूर्ण जनहरूलाई विशेष गरी भोलि आज ललिता व्रत पूजा गर्ने हो. आज ललिता माताको नाममा रातभरि बत्ती बालौं. भोलि बिल्व निमन्त्रणा गर्ने साइतहरूमा तपाईँलाई भनिसकेको छु, बिहान 7 बजेर 37 मिनटमा. पर्सि फूलपाती भित्राउने दिन है, पर्सि त फूलपाती भित्राउने दिन होइन, हो कि? आज 29 गते हो, भोलि 30 गते, 31 गते त फूलपाती घरमा भित्राउने दिन हो. अब फेरि यो फूलपाती भित्राउनको लागि पनि विशेष गरी तपाईँहरूलाई भनिदिइहाल्छु म, त्यसरी तपाईँहरूले फूलपाती भित्राउनको लागि 7 बजेर 37 मिनटको समयमा पर्सि फूलपाती भित्राउने, भोलि बेललाई आह्वान गर्ने चाहिँ साँझको समयमा गएर बेलको वृक्षमा
4: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला.
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पार्थ्यो कुन्नी.
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
8: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँसारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्रे।
10: सम्पर्क 98433-47-262,
9: 98-10-55-55-85
10: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575147147।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
6: कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाण्डौ र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गत 13 चैतमा सरकारको नेतृत्व सम्हालिएता प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ। उच्च कूटनीतिक स्रोतका अनुसार भ्रमणको मिति भने तय भइसकेको छैन। केही भारतीय र नेपाली संचार माध्यमले र प्रधानमन्त्री शाहले मंगसिर 7-9 गतेसम्म भारत भ्रमण गर्ने समाचार प्रकाशित गरेका छन्, तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित नभएको बताउनु भएको छ। स्रोतका अनुसार भ्रमण 3 दिनको हुनेछ। प्रधानमन्त्री शाह दिल्ली बाहिर जाने सम्भावना कम रहेको छ। भ्रमणका ल्याखुममा उहाँले नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको अरबपत राष्ट्र मन्त्रालयका अधिकारीहरूले बताउनु भएको छ। परराष्ट्र मन्त्रालयका 2 वरिष्ठ अधिकारीका अनुसार भ्रमणको मिति तय हुन बाँकी रहे पनि उद्घाटन गरिने परियोजना र हस्ताक्षर गरिने सम्झौताको सम्भावित सूची दुवै पक्षबीच आदान प्रदान भइसकेको छ। मध्ये एक अधिकारीले भारतसँग सीमा विवाद, हवाई मार्ग र व्यापार असन्तुलन जस्ता गम्भीर तथा जटिल विषयमा छलफल गर्नुपर्ने र दशैंपछि त्यसबारे छलफल हुने बताउनु भएको छ। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले केही परियोजना उद्घाटनका लागि तयार रहेको र केही निर्माण शुरू हुने चरणमा रहेको बताउनु भएको छ। उहाँले भ्रमणका क्रममा नयाँ सम्झौतामा हस्ताक्षर हुने सम्भावना पनि रहेको बताउनु भएको छ। प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता हुने र ठूला परियोजना तथा पुराना विवाद प्रमुख एजेण्डा रहने खबर यहीसम्म। अब संसदीय सुनवाईमा 13 मध्ये 10 राजदूतको नाम सर्वसम्मत अनुमोदन हुँदा सुनारको नाम अस्वीकृत भएको स्टोरीतर्फ जाउँ। संसदीय सुनवाई समितिले सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका राजदूतहरूको नियुक्तिका लागि अनुमोदन गरेको छ। समितिको हिजोको बैठकले 10 देशका लागि प्रस्तावित राजदूतहरूलाई नियुक्तिका लागि अनुमोदन गरेको हो। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने समितिले सर्वसम्मतिले अस्वीकार गरेको छ। सुनारको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा रासोपा सांसद गजला समीम मिकरानीले उहाँ राजदूत पदका लागि उपयुक्त नलागेको बताउनुभयो। मिकरानीले राजदूत पदका लागि उपयुक्त नलागेको बताउनुभयो। रासोपा संसदीय दलका मुख्य सचेतक समेत रहेका कविन्द्र बुर्लाकोटीले पनि सुनारलाई राजदूत बनाउन नमिल्ने बताउनुभयो। बुर्लाकोटीले राजदूत भएर जाने पद प्रतिष्ठित भएको र समितिले उजुरी माग गरेपछि केही जानकारी प्राप्त भएको बताउनुभयो। समिति सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अस्वीकृत भएको घोषणा गर्नुभयो। संसदीय सुनवाई समितिले मलेसियाका लागि मन्त्री परिषदबाट राजदूतमा प्रस्ताव गरिएका चुडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। समितिको हिजोको बैठकमा खरेलको नाम निर्णयार्थ प्रस्तुत हुँदा रासोपा, कंग्रेस, एमाले नेकपा लगायत दलका सबै सांसदहरूले सर्वसम्मत रूपमा नाम अस्वीकृत गर्नुभएको हो। समिति सभापति श्रेष्ठले उच्च नैतिक चरित्र नदेखिएकाले खरेललाई राजदूत पदमा नियुक्तिका लागि अनुमोदन गर्न नहुने निर्णय सर्वसम्मत भएको घोषणा गर्नुभएको थियो। खरेलमाथि आर्थिक अनियमितता लगायत आरोप थियो। मन्त्री परिषदको असोज दुईको बैठकले विभिन्न 13 देशका लागि राजदूत प्रस्ताव गरेको थियो। मन्त्री परिषदको कार्यालयले 13 देशका लागि प्रस्तावित राजदूतहरूलाई संसदीय सुनवाईका लागि पठाएको थियो। अब राष्ट्रहपाले सार्वजनिक गरेको स्थानीय तह उम्मेद्वार छनौट रूपरेखा परेका पूर्ण पाठ सहितको स्टोरी आउँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट गर्ने आधार तय गरेको छ। पार्टीले सार्वजनिक गरेको उम्मेद्वार छनौट रूपरेखा अनुसार लिडरशिप एकेडेमी पोलिटिकल पोलिटिकल प्रोक्सिमिटी समावेशिता र प्रारम्भिक निर्वाचनका आधारमा उम्मेद्वार छनौट गरिनेछ। उम्मेद्वार बन्न इच्छुकले पहिले क्याण्डिडेट क्लबमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि लिडरशिप एकेडेमीको अनिवार्य प्रशिक्षण र परीक्षण आमन्त्रित उत्तीर्ण गर्नुपर्नेछ। उम्मेद्वार छनौटमा लिडरशिप एकेडेमीको मूल्यांकनलाई 25% भार दिइएको छ। रासोपाको उम्मेद्वार रूपरेखा अनुसार उम्मेद्वारले नेपाली नागरिकता 21 वर्ष उमेर पूरा भएको र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम रहेको लगायत कानूनी योग्यता पूरा गर्नुपर्नेछ। अब देउबा पक्षको महाधिवेशन कहाँ पुग्यो भन्ने प्रश्नतर्फ लागौं। समानान्तर महाधिवेशनमा जुटेको कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले अझै बड़ा अधिवेशन गरिसकेको छैन। निर्वाचन समितिका अनुसार 1243 वडामा अधिवेशन हुन बाँकी छ। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरको अधिवेशन भइसक्दा पनि वडा अधिवेशन भने बाँकी रहेको छ। देउबा समूहले 15 असोजदेखि बड़ा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। 20 असोजमा गाउँपालिका तथा नगरपालिका अधिवेशन गर्ने र 23 असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम थियो। निर्वाचन समितिका अनुसार देशभरका 6743 वडा मध्ये 5500 वडामा अधिवेशन सम्पन्न भएको छ। देशभरका 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये 112 वटामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। जिल्ला अधिवेशन नहुँदासम्म वडा पालिका र क्षेत्रीय अधिवेशन जारी रहने निर्वाचन समितिका संयोजक एकराज पोखरेलले बताउनुभयो। 15 कार्तिकमा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ। संस्थापन पक्षले अघि बढ़ाएको महाधिवेशन प्रक्रियालाई चुनौती दिँदै देउबा पक्षले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याएको थियो। वडा गाउँपालिका तथा नगरपालिका प्रदेशसभा निर्वाचन क्षेत्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र जिल्ला र प्रदेश अधिवेशनपछि आगामी 21 देखि 23 मंगिरसम्म काठमाण्डौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ। देउबा पक्षको महाधिवेशन कहाँ पुग्यो भन्ने खबर यहीसम्म। अब विद्युत व्यापारमा निजी क्षेत्रलाई आशय पत्र दिने तयारीमा सरकार र ऊर्जा मन्त्रीले सार्वजनिक गर्नुभएको छ महिने उपलब्धिबारे नेक्स्ट स्टोरी। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताउनु भएको छ। निजी क्षेत्रलाई आशय पत्र दिने तयारी भइरहेको उहाँले जनाउनुभयो। ऊर्जा मन्त्रालयको 6 महिनाको समीक्षाका क्रममा उहाँले विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको बताउनुभयो। प्राकृतिक विपदका कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि सेवा पुनः स्थापना र विकास निर्माणका कामलाई निरन्तरता दिइएको उहाँको भनाइ छ। विद्युत खरिद सम्झौता प्रक्रियालाई राष्ट्रिय आवश्यकता र प्रणालीको माग अनुसार अघि बढ़ाउन वैज्ञानिक तथा वस्तुनिष्ठ मापदण्ड तयार गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो। मापदण्डमा सुक्खायामको साँझको उच्च माग पूरा गर्न सक्ने उत्पादन क्षमता, सुक्खायाममा ऊर्जा योगदान, मासिक उत्पादनको स्थिरता, प्रसारण पूर्वाधारको उपलब्धता र व्यावसायिक उत्पादन शुरू हुने मितिसम्म विद्युत निकासी सुनिश्चित हुने अवस्थालाई प्राथमिकता दिइनेछ। पछिल्लो 6 महिनामा रोकिएको लगानी अघि बढ़ाउने, प्रसारण पूर्वाधार विस्तार गर्ने र सिंचाई आयोजना कार्यान्वयनलाई तीव्रता दिने प्रयास गरिएको उहाँले बताउनुभयो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एड्रेसिभ ब्रान्ड राज्यको दस छ मजाले काम।

0: अर्किन खोज्ने
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
5: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-131-107 र 98-030-96-299। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार,
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: ठटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98-615-39-444
8: र 029-590-155।
9: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त। भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन निशान टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
14: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
17: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
18: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
17: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
18: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
1: विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 0295606961,
14: 0295703315
1: र 9852607177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575-1147।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575-2267, मोबाइल 97438-46084।
3: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छूट पछिको अरुवा सोना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 029575-2001, 97429-2522।
5: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक श्रद्धांजलि तथा सुध्याय कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा। संखुवा सभा जिल्ला भोटखोला गाउँपालिका वडा नम्बर 4 लिंगम स्थायी घर भई हाल खादवारी नगरपालिका वडा नम्बर 3 चिसापानी गुम्बा छेउ निवासी हाम्रा परम पूजनीय पिता स्वर्गीय सिद्धिमान गुरूङज्यूको मिति 2002 साल मंगिर 26 गते जन्म भई 82 वर्षको उमेरमा मिति 2083 साल असोज 24 गतेका दिन भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याय कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन, आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। शोकाकुल परिवार, छोरा बुहारीहरू वीर बहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्गबहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरूङ एवं सम्पूर्ण गुरूङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 98422 70188। स्थान निजी निवास खादबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ संखुवा सभा।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029562061
4: 029570315
3: र 98520601177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सोना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 029562601 97492 520।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा। नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
13: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
15: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन र काका?
15: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
15: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
15: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
15: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
15: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
15: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: प्रोप्राइटर सुनु एन भीम कदाइली।
15: सम्पर्क 0294400084 र 98 0445 8 27।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: निशा तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठजाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने पिच दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 98422267।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसंचार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगा।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852028646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
6: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि

0: परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याई कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन, आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। शोकाकुल परिवार, छोरा बुहारीहरू वीर बहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्गबहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरूङ एवं सम्पूर्ण गुरूङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 98422 70188, स्थान निजी निवास खाँदबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ सङ्खुवा सभा।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 8 जनक पौडेली, 98520 58 344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी केल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: Yes, Kantipur Diary ka saath ma.
5: Hulas Galvalum, 3 guna badi tick cha. Hulas bhai aru kina khojne?
6: Shivam Cement, quality ko mamla ma no compromise bhandai sir thado parirheka chhau. Sada sarvada.

कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। कंग्रेसको 15औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकी सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बेलुकीसम्म सबै पदको मत परिणाम आइसक्ने जानकारी दिनुभएको छ। सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ। सहमहामन्त्री र केन्द्रीय सदस्यका केही समूहको मतगणना सकिएको छ भने अन्य समूहको गणना भइरहेको छ। सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। कुल खसेको 7013 मत मध्ये 54 मतबदर भएको थियो। थापाले 6584 मत पाउनु भएको छ। उहाँका प्रतिस्पर्धी श्याम कृष्ण खड्गीले 375 मत पाउनु भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ। खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित हुनुभएको छ। समावेशी उपसभापतिमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिलातर्फ दिला संग्रौला निर्वाचित हुनुभएको छ। खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। महिलातर्फ प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा र पिछड़िएको क्षेत्रतर्फ जीवन बहादुर शाही निर्वाचित हुनुभएको छ। विभिन्न समूहका केन्द्रीय सदस्यको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। केही समूहको मतगणना जारी छ। निर्वाचन समितिले केन्द्रीय कार्यालय सानेपामा समूह बनाएर गणना गरिरहेको छ। गत असोज 18 गते शुरू महाधिवेशनमा 23 गते मतदान भएको थियो। मतदानको 7 दिनसम्म पनि मतगन्दै कंग्रेस निर्वाचन समिति भन्छ आज सकिन्छ यो अपडेट अब यतिमै। अब दशैं तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात बारे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहारमा चिनीको अभाव हुन नदिने गरी मौजदात व्यवस्थापन गरेको छ। कम्पनीसँग अहिले करिब 22,000 क्विन्टल चिनी मौजदात रहेको छ। आवश्यकता अनुसार थप चिनी आयात गर्ने तयारी भइरहेको सूचना अधिकारी माधव मिश्रले बताउनुभयो। सरकारले उपलब्ध गराएको चिनी काठमाडौँ उपत्यकामा प्रति किलो 109 रूपैयाँ र उपत्यका बाहिर 110 रूपैयाँमा बिक्री भइरहेको छ। उपलब्ध गराइएको 25,000 क्विन्टल मध्ये 10,000 क्विन्टल आइसकेको र बाँकी 15,000 क्विन्टल आवश्यकता अनुसार ल्याउने तयारी भइरहेको मिश्रले जानकारी दिनुभयो। चिनी खुद्रा बिक्रीसँगै डिलर, सहकारी र साझेदार संस्था मार्फत वितरण भइरहेको छ। नेपालगंजमा सरकारी स्तरको समझदारी अन्तर्गत भारतबाट ल्याइएको चिनी समेत मौजदात राखिएको उहाँले बताउनुभयो। खाद्य कम्पनीले साउन 28 देखि 44 जिल्लाका 193 स्थानमा सहुलियत पसल सञ्चालन गरिरहेको छ। सरकारले उपलब्ध गराएको 3,50,00,000 रूपैयाँ मध्ये 77,00,000 रूपैयाँ खर्च भएको छ। उपभोक्तालाई खाद्यान्न तथा अन्य वस्तुमा 76,00,000 रूपैयाँ बराबरको छूट दिइएको छ। विभिन्न प्रकारका चामल, फोर्टिफाइड चामल, तेल, दाल तथा गेडागुडी र गहुँमा सहुलियत दिएको कम्पनीले जनाएको छ। चिनीको बजार मूल्य घटेपछि त्यसमा दिँदै आएको छूट भने बन्द गरिएको मिश्रले बताउनुभयो। दशैं तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदातको खबर सुन्नुभयो। अब भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व ब्याङ्क बीच सम्झौताको कुरा। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व ब्याङ्क बीच सम्झौता भएको छ। थाइल्याण्डमा जारी विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा आज सम्झौता भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विश्व ब्याङ्क समूहका उपाध्यक्ष जर्ज फमिलियरले युन सम्झौतामा हस्ताक्षर गर्नुभयो। सम्झौताले ठूलो भूकम्प गएको अवस्थामा नेपालले छिटो रकम प्राप्त गर्न सक्ने गरी विपद जोखिम सुरक्षण र विकास गर्ने बाटो खुलेको अर्थ सचिव उपाध्यायले जानकारी दिनुभयो। यो शुरूआत मात्र भएको र भविष्यमा सबै प्रकारका प्राकृतिक विपदको जोखिम सुरक्षण गर्न सकिने उहाँले बताउनुभयो। सम्झौताले नेपालको विस्तृत विपद जोखिम व्यवस्थापन रणनीतिमा पूँजी बजारले पुर्याउन सक्ने सहयोगको मूल्यांकन चर्न सहकार्य शुरू गरेको पनि उहाँले जनाउनुभयो। विश्व ब्याङ्क समूहको ट्रेजरीले नेपाल सरकार र बजारका सहभागीहरूसँग मिलेर बण्डको सम्भाव्यता र सम्भावित संरचनाको मूल्याङ्कन गर्नेछ। विश्व ब्याङ्कका अनुसार यो पहल देशहरूलाई प्राकृतिक विपदको जोखिम हस्तान्तरण र वित्तीय संरक्षणका लागि अन्तर्राष्ट्रिय पूँजी बजारमा पहुँच दिलाउने स्थापित कार्यक्रमको अंश हो।
प्रस्तावित परियोजनाबाट अन्तर्राष्ट्रिय पूँजी बजार मार्फत 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म जुटाउने लक्ष्य राखिएको छ। भूकम्पीय जोखिम सुरक्षाका लागि नेपाल सरकार र विश्व ब्याङ्क बीच सम्झौता भएको खबर रह्यो। अब वर्षाले कालीगण्डकी करिडोर तल्लो खण्डमा 6.5 करोड़को क्षति, पुल बनाउन 72 करोड़ लाग्ने अपडेट। असोज दोस्रो साताको अविरल वर्षाले कालीगण्डकी करिडोर अन्तर्गतका सड़कमा 6.51 करोड़ रूपैयाँ बराबरको क्षति पुर्याएको छ। सड़कका विभिन्न खण्डमा पहिरो जाने, सड़क भाँसिने, पर्खाल भत्किने र लेदो थुप्रिने समस्या देखिएको छ। आयोजना प्रमुख शिवलाल दाहालले सड़कको तत्काल मर्मत सम्भारका लागि 65,50,000 रूपैयाँ आवश्यक पर्ने बताउनुभयो। स्थायी पुनर्निर्माणका लागि 6.51 करोड़ रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको उहाँले जनाउनुभयो। पाल्पाको बगनासकाली गाउँपालिका 5, 6 र 7 क्षेत्रमा पर्ने रामदी रानी महल सड़क खण्डमा बढ़ी क्षति पुगेको छ। त्यहाँ पहुँच मार्ग बगेको, सहारा पर्खाल भत्किएको, पहिरो गएको, नालीमा लेदो थुप्रिएको र सड़क भाँसिएको छ। उक्त खण्डमा तत्काल मर्मतका लागि 57,00,000 रूपैयाँ र स्थायी पुनर्निर्माणका लागि 7,00,000 रूपैयाँ आवश्यक पर्ने बताइएको छ। क्षतिका कारण केही स्थानमा यातायात सञ्चालन हुन सकेको छैन। स्याङ्जाको गल्याङ नगरपालिका तथा पर्वत क्षेत्रमा पर्ने सेतीबेडी, फलेवास र फलेवास अर्मादी सड़क खण्डमा पनि क्षति पुगेको छ। बलेवा मालढुङ्गा सड़क र 53 किलोमिटरको मिर्मी अर्मादी सड़कका विभिन्न स्थानमा सड़क भाँसिएको आयोजनाले जनाएको छ। वर्षाले कालीगण्डकी करिडोर तल्लो खण्डमा 6.5 करोड़को क्षति, पुल बनाउन 72 करोड़ लाग्ने खबरपछि अब सड़कतर्फ लागौ। हेटौँडा भीमफेदी कुलेखानी काठमाडौँ सड़क खण्डमा टाइम कार्ड लागू भएको छ। हेटौँडाबाट काठमाडौँ जाने छोटो वैकल्पिक मार्गमा बुधबार बेलुकादेखि टाइम कार्ड लागू भएको छ। हेटौँडा भैंसे भीमफेदी कुलेखानी सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरिएको हो। दशैं तिहारमा यात्रु र सवारी साधनको चाप बढ़ने तथा धेरै खेप गर्न चालकले तीव्र गतिमा सवारी चलाउने भएकाले यो व्यवस्था गरिएको हो। टाइम कार्ड अनुसार भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी, फाखेल, फर्पिङ र दक्षिणकालीमा चालकहरूले टाइम कार्ड देखाउनु पर्नेछ। टाइम कार्ड अनुसार सवारी सञ्चालन नगरे कानूनी कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले बताउनुभयो। चाड पर्व लक्षित सुरक्षा योजना अन्तर्गत मकवानपुरमा 729 जना प्रहरी परिचालन गरिएको छ। आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा र राजमार्गमा बढ़ने सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमाण्ड पोस्ट सहित सुरक्षा टोली परिचालन गरिएको हो। बाढ़ी पहिरोका कारण धादिङ र सिन्धुली क्षेत्रका सड़क अवरूद्ध हुँदा हेटौँडा हुँदै काठमाडौँ जाने सवारी चाप बढ़न सक्ने भएकाले राजमार्ग सुरक्षालाई प्राथमिकता दिएको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो। यात्रुका लागि जिल्लाका 5 स्थानमा सहायता कक्ष स्थापना गरिएको छ। बढ़ी भाड़ा असुली नियन्त्रण, यातायात व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई आवश्यक सहजीकरण कक्षबाट गरिनेछ। मुख्य सड़कमा आकस्मिक जाँच, चेकपोस्ट र ट्राफिक प्रहरी सहित संयुक्त जाँचको व्यवस्था गरिएको छ। हेटौँडा भीमफेदी कुलेखानी काठमाडौँ सड़क खण्डमा टाइम कार्डको खबर। अब हिमाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको आत्मकथात्मक पुस्तक आधा अध्याय सार्वजनिक भएको स्टोरी। जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको आत्मकथात्मक पुस्तक आधा अध्याय सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कंग्रेसका उपसभापति मधु आचार्य, महामन्त्री उदय शमशेर राणा र संसदीय दलकी सचेतक वासना थापा लगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको छ। पुस्तकमा ग्रामीण परिवेशमा हुर्किन्दै विद्यार्थी, राजनीतिबाट यतिबाट सार्वजनिक जीवनमा प्रवेश गर्दासम्मका शाहीका अनुभव समेटिएका छन्। तरूण दलको नेतृत्व, चुनावी प्रतिस्पर्धा र संगठन निर्माणका चुनौतीबारे पनि पुस्तकमा उल्लेख गरिएको छ। स्थानीय तहको नेतृत्वमा रहँदा भोगेका अनुभव तथा खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतासँग जोड़िएका विकासका विषय समेत पुस्तकमा प्रस्तुत गरिएको छ। लेखक शाहीका अनुसार पुस्तक राजनैतिक जीवनका अनुभवमा मात्र सीमित छैन, यसमा पारिवारिक स्मृति र व्यक्तिगत संघर्षका प्रसंग समेत समेटिएका छन्। दशैं मनाउन घर फर्किने क्रममा बाटोमै ज्यान गुमाउनुभएका उहाँका कान्छा भाई तथा नेपाली सेनाका जवान सुरेन्द्र शाहीको स्मृति दिवस पारेर पुस्तक सार्वजनिक गरिएको हो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै लो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको दस छ मजाले दस छ।
2: It's always fun when you hit the road.

ब्रेकपछि अब देश बाहिरको प्रसंग। यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल र तेल संयन्त्रमाथिका आक्रमण थप तीव्र पार्ने चेतावनी दिएका छन्। उनीहरूले तेल उत्पादक कम्पनी साउदी अराम्कोको मुख्य कार्यालयमा लगातार दोस्रो दिन हमला गरिएको बताएका छन्। इरानको समर्थन प्राप्त हुथी उनले पूर्वी शहर तहरान स्थित साउदी अराम्कोको परिसर, रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र रियादकै एक तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक मिसाइल, क्रूज मिसाइल तथा ड्रोन मार्फत आक्रमण गरे।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: नमस्कार वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
2: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि,
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860-9640-00
10: र 9819-32-76-75।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51-107 र 9903-96-299। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
15: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
15: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842-59-801, जनक पौडेली 9852-58-344 र 0295-62-248।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
16: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852-55-768, 9852-55-768।
19: साथै 9852-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सोना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201 97 4 29 22 500।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीमका दाइली।
12: सम्पर्क 0291404084 र 98040485827।
14: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुरबुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुरबुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: थप जानकारीको लागि 0295620161,
12: 0295703315
13: र 98520607177
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, सङ्खुवा सभा।
15: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्ख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
1: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोन निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ भाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सम्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल।
2: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 99163-55553
5: र 99423-18-049।

0: 9061 5107 र 9803 99 289 खादबारी नगरपालिका 9 तुमलिङ टार एयरपोर्ट गेट।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
3: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि,
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
10: सम्पर्क नम्बर 9860694000
9: र 9819326775।
11: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
12: खादबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाँचीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
10: पाथिपरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्कुवा सभा। फोन नम्बर 029562320 र 9842505041।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सुना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97449022520।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
7: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी 1 संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
12: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नमस्कार है वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
17: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, हैन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
17: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
21: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
22: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफ्ले।
17: सम्पर्क 9843347262,
22: 9010555580
17: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आयो सबको घर घरमा
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाट छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्रे,
9: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98-520-28-646।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ।

0: 56944 र 0295602048
1: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्खुवा सभा
2: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
3: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
3: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
2: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
3: ए ल ल सँगै जाउँ न भाइ
4: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
3: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
3: सम्पर्क नम्बर 9860946000
4: र 9919327375
5: होइन यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
6: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ
5: प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9816655553 र 9943218049
7: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
10: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता, तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। 2 महिनामा 4,36,00,000 रूपियाँ रेमिटेन्स भित्रियो। इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बाल बालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बाल बालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा यति बेला चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाको बस पार्क र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर, भट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकोले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10,00,000 काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएको छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ। यसैबीच मकवानपुरको हेटौँडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौँडाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसँग 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रति स्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थामा 12 खर्ब 66 अर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातर्फ निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकिरहेको छैन भने नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त बनेको महासंघले निष्कर्ष निकालेको छ। आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 तथ्याङ्क उद्धृत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एशियाको औसत 6.9%, भारतको 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघका अनुसार आर्थिक वृद्धिको सुस्तता, कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औसत 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यावसायिक आत्मविश्वास पछिल्ला 36 वर्ष यताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
1: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऔ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। साउन र भदौ दुई महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम पोहोरका दुई महिनाको तुलनामा 23.9% बढ़ी हो। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या पोहोरका दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढ़ेका कारण यसपालि रेमिट्यान्स भने बढ़ेको हो। यसपालि साउन र भदौमा 1,30,483 युवा वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर दुई महिनामा 1,36,000 रहेको थियो। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्ले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न काण्डलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष काण्डले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अब विदेशको खबर। सन् 2023 को अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेका खबरमा उल्लेख छ। कुनै अभियोग वा रिहाईको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले थप उल्लंघन र अपराध भनेको छ। यसले बालबालिकालाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाई छ। प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न, अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना, भोकमरी र उपचारको अस्वीकार्य अन्त्य गर्न वास्तविक अन्तर्राष्ट्रिय कार्यवाहीको लागि आह्वान गरेको छ। अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलका क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेलहरू गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिलो खेल पनि समावेश छ। स्पेनिश फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,83,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। दुई महिनामा 4,36,36,000 रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक, स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग, र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
8: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जन भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैंका लागि लत्ता कपड़ा सहित अत्यावश्यक गराएसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य शहर र बजारमा यति बेला उपभोक्ताको भीड़ बढ़ेको छ। काठमाडौँ उपत्यकाको बजारमा किनमेल गर्नेहरूको भीड़भाड़ देखिन्छ। मुख्य व्यापारिक क्षेत्र, शपिङ मल, डिपार्टमेन्टल स्टोर तथा स्थानीय पसलमा ग्राहकको भीड़ बढ़ेको हो। चाड़पर्व लक्षित छूट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको छ। गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकोले काठमाडौँबाटै लत्ता कपड़ा किनमेल गरी लैजाने गरेको कति

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226667।
3: हार्दिक श्रद्धांजलि तथा सुध्याई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा। संखुवा सभा जिल्ला भोटखोला गाउँपालिका वडा नम्बर 4 लिंगम स्थायी घर भई हाल खादवारी नगरपालिका वडा नम्बर 3 चिसापानी गुम्बा छेउ निवासी हाम्रा परम पूजनीय पिता स्वर्गीय सिद्धिमान गुरूङज्यूको मिति 2002 साल मंगिर 26 गते जन्म भई 82 वर्षको उमेरमा मिति 2083 साल असोज 24 गतेका दिन भएको असामायिक निधनले हामी सम्पूर्ण परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याई कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन, आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। शोकाकुल परिवार, छोरा बुहारीहरू वीर बहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्गबहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरूङ एवं सम्पूर्ण गुरूङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 98422 70188, स्थान निजी निवास खाँदबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ संखुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट
7: रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिफरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथिफरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: मसु तिमीलाई पैसाको घमण्ड भोसलाई अब जे हुन्छ मैले भनेको छु मैले जे जे भन्छु त्यति गर्छ
1: मेरो जान्छु।

साथी भनेको साथ दिनलाई हो, घात दिनलाई होइन। म तँलाई माफ गर्न सक्छु तर फेरि विश्वास गर्न सक्दिनँ।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 टुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 77 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: खोक्रो वजन आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-163-51-107 र 98-03-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त भने, तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुदुक बाटो, दूरसञ्चार जाने बाटो।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन र काका?
15: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
15: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
15: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
15: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: पुनः हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
15: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
15: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
16: प्रोप्राइटर सुनु एन भीमका दाइली।
15: सम्पर्क 0291400084 र 98040458827।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
17: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
17: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु।

0: दुर्गा ज्वेलरी उद्योग खाँटबारी एक बुद्ध टोल सङ्खुवा सभा
1: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801
2: जनक पौडेली 9852058344 र 029562248
0: दुर्गा ज्वेलरी उद्योग खाँटबारी एक बुद्ध टोल सङ्खुवा सभा
3: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा सम्पर्क नम्बर 029562201 9749922520
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: खाँदारी नगरपालिकाको अनुरोध।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
2: खोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 99163-51107 र 99030-99289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
9: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: हार्दिक श्रद्धाञ्जली तथा सुध्याई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा। सङ्खुवा सभा जिल्ला भोटखोला गाउँपालिका वडा नम्बर 4 लिङ्गम, स्थायी घर भई हाल खादबारी नगरपालिका वडा नम्बर 3 चिसापानी गुम्बा छेउ निवासी हाम्रा परम पूजनीय पिता स्वर्गीय सिद्धिमान गुरूङज्यूको मिति 2002 साल मंगिर 26 गते जन्म भई 82 वर्षको उमेरमा मिति 2083 साल असोज 24 गतेका दिन भएको असामायिक निधनले हामी सम्पूर्ण परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याई कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन, आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ। शोकाकुल परिवार, छोरा बुहारीहरू वीर बहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्गबहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरुङ एवं सम्पूर्ण गुरुङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 98 4 70 188, स्थान निजी निवास खाँदबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ संखुवासभा। चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छूट पछिको अरुवा सोना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल खाँदबारी संखुवा सभा। सम्पर्क नम्बर 0 59 562 1 97 4 29 22 520।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: खाँदबारी नगरपालिकाको अनुरोध।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
10: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5-90-6-67 र 98-4-20-22-6-67।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार।
11: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
12: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल 9865349444
13: र 0295901055।
15: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
16: आयो सबको घर घरमा।
17: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर प्रभाव।

0: मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर खानबारी 1 सङ्खुवा सभा।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ चार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको जिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

फूलपाती नजिकीसँगै काठमाण्डौ छोड्नेको चाप, ट्राफिक व्यवस्थापनमा उच्च सतर्कता, यस वर्ष 10 लाख जना बाहिरिने अनुमान। पूर्वोत्तर मोरङका किसानको भरपर्दो आमदानी, केरा खेती, काठमाण्डौ लगायतका ठूला शहरसम्म निकासी, चाडपर्वको बेला माग धेरै। पूर्वी नेपालमा लागु औषधको कारोबार बन्दै सुरक्षा र सामाजिक चुनौती, कारागार भित्रै समेत लाने प्रयास, संलग्नहरू पक्राउ। पाकिस्तानको पेशावरमा विद्यालयको छत खस्दा एक शिक्षक र 27 विद्यार्थीको मृत्यु, राष्ट्र प्रमुख र सरकार प्रमुखद्वारा चासो, छानबिन गर्न निर्देशन। र दमकको हिमालय माविमा छात्रा भलिबल प्रतियोगिता शुरू, झापाका 9 विद्यालय टीम सहभागी।

0: सिनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साझाको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरूसँगै संखुवासभाको खाँदबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहरूज, कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन, हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। नवरात्रको पाँचौं दिन दशैं घर तथा पूजा कोठामा नव दुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ। यसैबीच काठमाण्डुबाट दशैं मनाउन विभिन्न जिल्लामा फर्किनेहरूको संख्या बढ़दै गएको छ। दशैंमा यात्रा सहज बनाउन ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरी समेत उच्च संख्यामा परिचालित भएका छन्। चालकलाई सहज गराउन उनीहरूको कागजात चेक गर्ने, सवारी साधनको अवस्था जाँच गर्ने काम निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभएको छ। घटस्थापनादेखि बिहिबारसम्म 2.5 लाख भन्दा बढ़ी सर्वसाधारणले काठमाण्डु छोड़ेका छन्। यस वर्ष 10 लाख सर्वसाधारणले काठमाण्डु उपत्यका छोड़ने अनुमान गरिएको छ। कोशी प्रदेशमा लागु औषध कारोबार नियन्त्रण प्रमुख सुरक्षा चुनौतीको रूपमा देखिएको छ। प्रहरी दिनहुँ लागु औषध र कारोबारी नियन्त्रणमा सक्रिय छ। पछिल्लो पटक त कारागार भित्रै लागु औषध भित्र्याउन खोज्ने प्रयास गरेको पाइएको छ। यसै क्रममा मोरङको विराटनगर स्थित जिल्ला कारागारमा आफन्त भेट्न पुगेका दुई दिदीबहिनीबाट 480 थान लागु औषध बरामद भएको छ। भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर लागु औषध लैजान खोजेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धरान 11 दिदीबहिनी मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। विराटनगर महानगरपालिका 8 हाटखोला स्थित कारागारको मुख्य प्रवेशद्वारमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनीहरूबाट लागु औषध बरामद भएको हो। बरामद लागु औषध सहित दुवैजनालाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि कारागारमा खटिएको नेपाल प्रहरीको जिम्मा लगाएको बुझिएको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेन्द्र बहादुर भण्डारीका अनुसार नियमित जाँचका क्रममा शंका लागेपछि थप परीक्षण गर्दा लागु औषध फेला परेको हो। मोरङको रतुवामाई 5 गोविन्दपुर स्थित बकरा खोलाको बगरबाट प्रहरीले 264 किलो भन्दा बढ़ी तयारी गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सिजुवा निरीक्षक कैलाश लिम्बुको कमाण्डमा खटिएको टोलीले बकरा खोलाको बगर स्थित काँसघारीमा व्यवहारिसी अवस्थामा लुकाइ छिपाई राखिएको 8 सेतो बोरामा 264 किलो 590 ग्राम तयारी गाँजा फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्राले जानकारी दिनुभएको छ। विराटनगर 7 को मातृका मार्गबाट प्रहरीले 34 ग्राम 560 मिलिग्राम खैरो हिरोइन सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ प्रहरीका अनुसार प्रदेश 102051 प 1901 नम्बरको मोटरसाइकल सहित भेटिएका विराटनगर महानगरपालिका 17 रानीका 19 वर्षीय बासु मण्डलको साथबाट खैरो हिरोइन बरामद भएको हो। उनीसँगै रहेका सोही स्थानका 18 वर्षीय आशुतोष शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ। केही समय यता पूर्वका विभिन्न स्थानबाट प्रहरीले दिनौ जसो विभिन्न प्रकारका लागु औषध र कारोबारमा संलग्नहरूलाई पक्राउ गरिरहेको छ। झापाको दमक नगरपालिकाले वडा नम्बर 1 र 7 रहेको नमूना बस्तीका 51 विपन्न पर्यान्न सहयोग स्वरूप चामल वितरण गरेको छ। नगरपालिकाले प्रत्येक परिवारलाई 25 केजीका दरले एक एक बोरा चामल वितरण गरेको हो। नगरपालिकाको 1900 नगरसभाले अघि सारेको जहाँ विपन्न त्यहाँ खाद्यान्न कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई चामल वितरण गरिएको नगरपालिकाले जनाएको छ। दमक नगर प्रमुख रामकुमार थापाका अनुसार विपन्न सहयोग कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका करिब 800 परिवारलाई क्रमशः चामल वितरण गर्ने योजना रहेको छ। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: उन्नाइसौ नगरसभाले जहाँ विपन्न त्यहाँ खाद्यान्न कार्यक्रम अन्तर्गत तमलालिकाभित्र दसैँवटा ओडा र नमुना बस्तीमा हामीले करिब 800 परिवारलाई 25 किलो चामलका दरले यो खाद्यान्न वितरण गर्दैछौ।
2: झापाको कमल 5 स्थित सशस्त्र प्रहरी बल नेपाल पाथेवरा जवान तालिम शिक्षालयमा सशस्त्र प्रहरी जवानहरूलाई दीक्षित गरिएको छ। सिसम 239 सशस्त्र प्रहरी जवान आधारभूत तालिमको अन्तिम दीक्षान्त कवाच समारोहका बीच सशस्त्र प्रहरी जवानलाई दीक्षित गरिएको हो। समारोहमा 11 महिनाको तालिम पूरा गरेका 117 जना सशस्त्र प्रहरी जवान दीक्षित भएको शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समादेशक समीक कुमार महर्जनले बताउनु भएको छ। सशस्त्र प्रहरी बल कार्य विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। समारोहमा झापा तथा मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख झापाका प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेल नेपाली सेना तथा सशस्त्र प्रहरीका उच्च अधिकारी लगायतको सहभागिता थियो। 2082 मंगसिर 19 शुरू भएको तालिममा प्रशिक्षार्थीहरूले सैनिक अनुशासन कवाज शारीरिक अभ्यास तथा सुरक्षा र उद्धार सम्बन्धी आवश्यक ज्ञान तथा सिप हासिल गरेको जनाइएको छ। नाट भोटेपुल स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहिबार दिउँसो करिब 3:30 बजेतिर धरानबारीतर्फ आउँदै गरेको प्रदेश 102-059-3093 नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश 102-002-0959 नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा धनकुटा 9 बेलहाराका 36 वर्षीय दिपेन्द्र राज राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक बबिन राईको कमाण्डमा 7 जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न चालक सहित ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। ताप्लेजुङ स्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन बढ़न थालेको छ। भदौ तेस्रो सातादेखि शुरू भएको यस वर्षको पर्यटकीय याममा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ़ेको हो। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको घुन्सा स्थित पर्यटन जाँच चौकीका अनुसार यस याममा हालसम्म 170 जना विदेशी पर्यटक कञ्चनजंघा क्षेत्र पुगेका छन्। यसपटक फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिका लगायतका देशबाट पर्यटक पुगेका हुन्। गत वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढ़ेको पर्यटन व्यवसायको भनाइ छ। कञ्चनजंघा क्षेत्र चैतदेखि जेठसम्म र भदौदेखि मंगसिरसम्म गरी 2 मुख्य पर्यटकीय सिजन हुने गरेका छन्। दशैं तिहारको समयमा आन्तरिक पर्यटकको आगमन समेत बढ़ने गरेको छ। पर्यटकको आगमन बढ़ेसँगै होटल, रेस्टुरेन्ट, पदमार्ग, मार्ग प्रदर्शक, भरिया तथा यातायात व्यवसायमा समेत चहल पहल बढ़ेको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा मेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङमाङद्वारा सञ्चालित मेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98-06-22-730, 98-05-26-70-030। झिलझिले सम्पर्क 97-073-21-494। मेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
2: मोरङको उर्लाबारी तीन स्थित किसान चोक मिक्लाजुङका किसानले उत्पादन गरेको केराको प्रमुख संकलन तथा बिक्री केन्द्रको रूपमा विकास हुँदै गएको छ। दशैं तिहार र छठ जस्ता पर्वहरूमा करोड़ौंको कारोबार हुने यस केन्द्रबाट पूर्वका बजारदेखि काठमाण्डौ र पोखरासम्म केरा आपूर्ति हुँदै आएको छ।
5: मोरङको उर्लाबारी तीन स्थित किसान चोक पछिल्लो वर्षमा केराको प्रमुख संकलन तथा बिक्री केन्द्रका रूपमा चिनिँदै आएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने यस चोकमा मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानमा उत्पादन भएका केरा जम्मा हुने गरेका छन्। मंगलबार र विशेष गरेर दशैं छठ पूजा जस्ता चाडबाडलाई लक्षित गरेर केराको संकलन तथा बिक्री केन्द्र भएकाले किसान चोक अहिले पूरै प्रदेश एक मात्र नभई देशव्यापी रूपमा केराको थलोको रूपमा परिचित हुँदै आएको छ। मिक्लाजुङ गाउँपालिकाका 3, 4, 5 र 6 नम्बर वडाका किसानहरूले बिरालो जमिनमा अन्य बाली लगाउन छोडेर पूर्ण रूपमा केरा खेतीलाई मुख्य पेशा बनाएका छन्। धान खेतीका लागि सिंचाईको अभाव र जमीनको भौगोलिक स्वरूपका कारण किसानहरूले वैकल्पिक रूपमा केरा खेती रोजेका हुन्। यो खेतीले आय आर्जनको स्थायी स्रोतको रूपमा काम गर्दै आएको स्थानीयवासीहरूको भनाइ छ।
6: विशेष गरेर मिक्लाजुङको 2 नम्बर वडा तिल्केनी साखरे अनि मिक्लाजुङको 4 नम्बर हात्तीमारा, 5 नम्बर अनि मुगुटार, छत्रपुर, खोलीटार जस्ता भागहरू गुप्ती यता चाहिँ कोला विशेष गरेर हुन्छ। सिँचाईको अलिक कम्ती भएको ठाउँ भएको, अलिक ढड्यान भएको ठाउँ भएको हुनाले यता केरा खेतीहरू विशेष गरेर हुन्छ र अत्यन्तै राम्रो पनि हुन्छ। त्यो केरा खेतीहरू विशेष गरेर मिक्लाजुङको केरा खेतीहरू किसान चोक ल्याएर व्यापार गर्ने चलन छ। मैले देखिराखेको पनि छु, किसान चोक झार्ने चलन छ। लगभग वर्षमा 10-20 लाखसम्मको केरा चाहिँ उत्पादन हुन्छ मिक्लाजुङको 4 नम्बर, 5 नम्बर अनि 2 नम्बर यो क्षेत्र, यो क्षेत्रमा चाहिँ अत्यन्तै राम्रो केरा चाहिँ फस्टाइरहेको देखिएको छ।
7: कोलामा चाहिँ तपाईँको के भयो भने यो अब अरू अन्न बालीहरूमा चाहिँ भन्दा कोलामा चाहिँ कसरी सजिलो भयो भने यो चाहिँ लगाइसकेपछि तपाईँलाई यसलाई त्यसले त्यति धेरै मेहनत गर्न नपर्ने होइन, कम मेहनतमा अनि यसले राम्रो आम्दानी पनि दियोस्। अरू बाली भन्दा धान बालीमा जस्तो एक कठामा धान लगायो भने होइन तपाईँको 6 मनसम्म फल्छ भने त्यसलाई हिसाब गर्यो भने के अरे अहिलेको भावमा पनि 12,000 जति हुन्छ होइन, 2,000 रुपियाँमा बिक्यो भने राम्रो भयो भने फल्दाखेरि। तर त्यो धानलाई 2,000 रुपियाँमा के अरे 12,000 बनाउनलाई 10,000 जति लगानी गर्नुपर्छ त सबै हिसाब गर्यो भने काठको, त्यसलाई काट्दा ल्याउँदा रोप्दा छन्काउन सजिलो गरेको यसलाई चाहिँ एक कठामा कम्तीमा पनि यसले राम्रोसँगले एक सालमा 20,000 भन्दा तल दिँदैन आम्दानी। अनि यसलाई 20,000 आम्दानी दिँदाखेरि यसको लगानी हेर्ने भने 2,000 पनि पर्दैन यसलाई लगानी, त्यति त्यति फरक परेको हुनाले अनि ल्याउने बित्तिकै के अरे उत्पादन हुने बित्तिकै जब फल तयार हुन्छ यसलाई ल्याउने बित्तिकै अरूलाई जस्तो धेरै समस्या पनि नहुने।
5: प्रत्येक दिन किसान चोकमा केराको संकलन भए तापनि विशेष गरी मंगलबार लाग्ने हाट बजारलाई यहाँको पहिचान मानिन्छ। किसानदेखि व्यापारीसम्म भीड लाग्छ। यहाँ उत्पादन भएका केरा अर्ग्यानिक हुने भएकाले यसको माग पूर्वका बजार मात्र नभई राजधानीसम्म उच्च रहेको जानकारहरू बताउँछन्। मिक्लाजुङ गाउँपालिकाका कालीजो, हात्तीमारा, साखरे, त्रिलड्डा, धानखेती, गुप्ती, जाते, ढाडे, खोलीटार, मुगुटार, सामलिङ, खाकरबारी, छत्रपुर, लालमाटी लगायत क्षेत्रमा केरा खेती लगाउनेको संख्या अझ बढ्दो क्रममा रहेको स्थानीयहरूको भनाइ छ। यस क्षेत्रमा चिनी सम्पा, भुटाङ्गे, जहाजी जातका केराको खेती लगाउने गरिएको छ। दैनिक जसो करोडौंको मूल्य बराबरका फलफूलहरू आयात हुने गरेको हाम्रो देशमा यहाँ संकलन भएको केराले मुख्य शहर काठमाडौँ तथा पोखरासम्मका बजारहरूको माग धान्दै आएको छ। यसको माग पूर्वका बजार मात्र नभई राजधानीसम्म उच्च रहेको जानकारहरू बताउँछन्।
8: यहाँ मोरङको मिगलाजुङ मात्रै नभएर धेरै स्थानीय गाउँपालिका अथवा नगरपालिका हुँदै यहाँ स्थानीय बजार मोरङको यो किसान चोकमा लाग्ने बजारले यो पूर्वाञ्चल मात्रै नभएर पश्चिम पोखरासम्म जाने गर्दछ। यो काठमाडौँको बजार पनि लिने गर्दछ। जनकपुर हुँदै लाहान हुँदै तपाईँको विराज हुँदै यहाँको बजारले चाहिँ राम्रो यहाँका किसानहरूलाई चाहिँ अति उपयुक्त तरिकाले सहज वातावरणसँगले व्यापारी व्यवसायीहरू पनि आउनुभएको छ। काठमाडौँदेखि पनि आउनुभएको छ। यहाँ डेली गइरहेको छ। यहाँ अत्यन्त सौहार्दपूर्ण तरिकाले र सहज तरिकाले यसले धानिरहेको अवस्था छ। यहाँ
9: विभिन्न क्षेत्रबाट भन्दा पनि खास गरेर टाँडी रमिते होइन तपाईँको मिक्लाजुङ साइडका पनि ल्याउनु हुँदो रहेछ। अनि विभिन्न ठाउँको कोलाहरू कलेक्सन यही हुन्छ प्रायः गरेर। अहिले तपाईँको उर्लाबारी यहाँ भनेको यही कलेक्सन गर्ने ठाउँ भनेको यही छ मेन चाहिँ। र यी कोलाहरू तपाईँको बेच्न कहाँ लानुपर्ने भनेको व्यापारीहरू अहिले टन्नै आउनुभएको छ। गाडी लिएर यो अब गाडीमा जान्छ कोलाहरू सबै लिएर जानुहुन्छ। किसानलाई एकदम समयको पनि बचत र हामीलाई पनि यसरी कोला छानी छानी लान पाइन्छ। एकदम राम्रो।
5: स्थानीय व्यवसायी कमल श्रेष्ठका अनुसार किसान चोकबाट संकलन भएका केरा गौरीगंज, देवतामोड, विराटनगर, जनकपुर, राजविराज, वीरगंज, नारायणघाट, काठमाडौँ, पोखरा लगायतका बजारमा आपूर्ति हुने गर्दछ। विशेष गरी दशैं, तिहार, छठ, विवाह, व्रत जस्ता पर्वका अवसरमा करोड़ौं रूपियाँ बराबरको कारोबार हुने गर्दछ। ठूलो कारोबार भए तापनि बिल बिनाको ठूलो कारोबार हुनाले माल लैजान बाटोमा अनेक झमेला झेल्नुपर्ने बाध्यता रहेको व्यापारीहरूको गुनासो छ।
10: तपाईँहरू अङ्कुल लिनुलाई बाटोमा त जति हुन्छ खर्च हुइरहेको छ। अनि बाटोमा पनि रोक्छ, बिल चाहियो, यहाँ बिल दिँदैन हामी कसैले पनि। अब कोला बगानमा दसवटा बिसवटा किन्नुपर्छ, कहाँबाट बिल ल्याउनु त्यो भन्नु। अब बाटोमा सबै छैन, बिल चाहियो, बिल चाहियो, बिल चाहियो मागिरहेको छ। अनि बिलको मतलब अब दुई चार चार उसो किने, बिसवटा उसो किने, यस्तो किने, गाडी बनाएर लान्छु मैले। अब त्यहाँ बाटोमा भन्छ बिल चाहियो, बिल त उनीहरूको बिलै दिँदैन हामीले।
5: यसरी हेर्दा मोरङको उर्लाबारी किसानचोक मुलुकको माग धान्ने एउटा महत्वपूर्ण केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। एक गाउँ एक उत्पादन अभियानलाई सार्थकता दिँदै यसलाई केराको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिएमा यस क्षेत्रका किसान मात्र नभई मुलुकै आर्थिक विकासमा ठूलो योगदान पुग्ने निश्चित देखिन्छ।
2: अब सुन चाँदीको बजार भाउ। आज नेपाली बजारमा चाँदीको भाउ उच्च दरमा घटेको छ। हिजो तोलाको 4,225 रूपियाँमा कारोबार भएको चाँदीको भाउ आज 4,035 रूपियाँमा झरेको छ। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाउ आज तोलाको 1,100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
11: आउनुहोस् आउनुहोस् आउनुहोस्। सम्पूर्ण दमकवासी तथा आसपासका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा विशेष अफर। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा नेपाल सरकारबाट मान्यता प्राप्त मुस्कान डेन्टल केयर प्राली दमक झापाले ल्याएको छ तपाईँहरूका लागि विशेष चाड पर्व अफर। दाँतको प्रत्येक उपचारमा 25% छुट, निशुल्क दन्त परीक्षण सेवा, एक्सरे सेवा, काठमाडौँबाट आउनुभएका वरिष्ठ दन्तरोग विशेषज्ञद्वारा दैनिक उपचार सेवा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, आरसीटी गर्ने, दाँत निकाल्ने, बुद्धिबङ्गला निकाल्ने, कृत्रिम दाँत राख्ने, जिर्कोनिया क्राउन लगाउने, ब्रिज लगाउने, दाँत मिलाउने, गिजा सम्बन्धी उपचार लगायत बाल बालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचारमा पाउनुहोस् 25% छुट। थप जानकारीका लागि मुस्कान डेन्टल केयर प्राली दमक छापा लाइफलाइन हस्पिटल भन्दा दुई घर माथि फोन नम्बर 9812-30-37-27।

0: सौ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। पाकिस्तानको उत्तर पश्चिमी शहर पेशावरमा निजी विद्यालयको छत खस्दा 27 विद्यार्थी सहित 28 जनाको मृत्यु, घटनामा अन्य 19 जना घाइते भएका छन्। बिहिबार भएको दुर्घटनाबारे पाकिस्तानी संचार माध्यम डनले स्थानीय अधिकारी र अस्पतालका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ। पेशावरको अफ्रिदी आबाद क्षेत्रमा रहेको अल खैर विद्यालयमा विद्यार्थी कक्षा कोठाभित्र रहेका बेला छत खसेको थियो। लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार मृत्यु हुने विद्यार्थी मध्ये 18 जना छात्र र 2 जना छात्रा छन्। उनीहरू 7 देखि 12 वर्ष उमेर समूहका हुन्। एक शिक्षिकाको पनि मृत्यु भएको छ। घाइते मध्ये 5 जनाको अवस्था गम्भीर छ। पेशावरका उप आयुक्त अफाक बाजिरका अनुसार विद्यालयको छत खस्दा विद्यार्थी भग्नावशेष मुनि पुरिएका थिए। घटनाको कारण पत्ता लगाउन उद्धार कार्यको निगरानी गर्न खैबर पख्तुनख्वा प्रान्तका गवर्नर फैसल करिम कुण्डीले विस्तृत प्रतिवेदन मागेका छन्। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले घटनाबारे गम्भीर चासो व्यक्त गरेको उप प्रधानमन्त्री तथा विदेश मन्त्री इसाक डारले बताएका छन्। यस्तै राष्ट्रपति आसिफ अली जरदारीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय भवनको सुरक्षा मापदण्ड पालना भए नभएको छानबिन गर्न निर्देशन दिएका छन्। अब खेल खबर। झापाको दमक 2 स्थित हिमालय माविमा प्रथम हिमालय मावि विद्यालय छात्रा भलिबल प्रतियोगिता 2083 शुरू भएको छ। हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक दोणबहादुर श्रेष्ठको अध्यक्षतामा शुरू भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख एवं शिक्षा समिति संयोजक विश्वराज बरालले गर्नुभयो। झापाका विभिन्न 9 विद्यालयका छात्राहरूको सहभागिता रहने आयोजकले जनाएको छ। विद्यालयले शैक्षिक गतिविधिका अतिरिक्त सांस्कृतिक र खेलकुद कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको छ। छात्रा भलिबल प्रतियोगिताले विद्यालय तहमा खेलकुदको विकास गर्नका साथै प्रतिभावान खेलाड़ी पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा कोशी प्रदेश भलिबल संघका महासचिव लेखनाथ सापकोटा, अन्तर्राष्ट्रिय खेलाड़ी शैलेन्द्र श्रेष्ठ लगायत विद्यालयका खेल शिक्षक तथा खेल प्रशिक्षक खेलाड़ीहरूको सहभागिता रहेको थियो। फूलपाती नजिकिएसँगै काठमाडौँ छोड्नेको चाप, ट्राफिक व्यवस्थापनमा सतर्कता, यस वर्ष 10 लाख जना बाहिरिने अनुमान। पूर्वोत्तर मोरङका किसानको भरपर्वा आमदानी केरा खेती, काठमाडौँ लगायत ठूला शहरसम्म निकासी, चाडपर्वका बेला उच्च माग। पूर्वी नेपालमा लागु औषधको कारोबार बन्दै सुरक्षा र सामाजिक चुनौती, कारागार भित्रै समेत लाने प्रयास संलग्न।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-76-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
5: This is Radio Sankhuasabha 95.5 MHz.
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू,
6: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541
7: रहेको आरोपमा थप तीनजनालाई पक्राउ। ग्रीन युरिया प्लान्ट स्थापनाका लागि सरकारको गृह कार्य शुरू, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचा सम्बन्धी प्रस्ताव गर्न आह्वान। अस्ट्रेलियामा बेरोजगारी दर बढ्दो, गत महिना बेरोजगारको संख्यामा 4.7% वृद्धि। र जापानको नागोयामा आगामी आइतबारदेखि शुरू हुने एसियन पारा गेम्समा नेपालका 19 खेलाड़ी सहभागी हुँदै ताइक्वान्दो खेलाड़ी पलेसा गोवर्धनले 57 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राखेको दस छ मजाले दस।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा।
1: दशैंमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्ने भएकाले आन्तरिक हवाई उडान थपिने भएका छन्। यात्रुको चाप र गन्तव्यमा हुने माग अनुसार उडान थप्न दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चाडपर्वमा यात्रुको आवागमन सहज बनाउन प्राधिकरणले विमानस्थल व्यवस्थापन र सेवा सुविधामा सुधार गर्न समेत निर्देशन दिएको छ। हाल काठमाडौँ विमानस्थलमा दैनिक दुईतर्फी 300 हाराहारी उडान हुने गरेका छन्। चाडपर्वमा हुने यात्रुको आवागमन सहज बनाउन प्राधिकरणले देशभरका विमानस्थल कार्यालयलाई सेवा व्यवस्थापन, सरसफाई र आन्तरिक सुरक्षामा विशेष ध्यान दिन समेत निर्देशन दिएको छ। प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले दशैंको समयमा नियमित उडानसँगै चार्टर उडान समेत बन्ने बताए। उनका अनुसार यात्रुको चाप र विभिन्न गन्तव्यमा हुने माग अनुसार वायुसेवा कम्पनीले उडान थप्न सक्नेछन्। वायुसेवा कम्पनीले उडान समय मागेमा आवश्यक समन्वय मागेर अनुमति दिइने निर्देशक यसलाई पुनः सुनौला। वायुसेवा कम्पनीले उडान समय मागेमा आवश्यक समन्वय गरी अनुमति दिइने महानिर्देशक डंगुरले बताए। चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले विमानस्थलको नियमित सञ्चालनसँगै यात्रुको सेवा सुविधामा सुधार गर्न र आन्तरिक सुरक्षामा विशेष ध्यान दिन कार्यालय प्रमुखहरूलाई आग्रह गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आजको उडान तालिका अनुसार आन्तरिकतर्फ 7 वायुसेवा कम्पनीका कुल 155 एकतर्फी उडान निर्धारण गरेको छ।
0: सुनसरीको देवानगंज गाउँपालिका एक मध्य हर्षाहीका नीरज कुमार यादवमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप 3 जनालाई पक्राउ गरेको छ। 1 जना नेपालबाट र 2 जना भारतबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी थप 3 जनालाई पक्राउ गरिएको जानकारी दिएको हाम्रा सहकर्मी अर्जुन सुवेदीले जनाएका छन्। यसअघि घटनाकै दिन प्रहरीले 2 जनालाई पक्राउ गरेको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले बताएका छन्। प्रहरीका अनुसार गत असोज 3 गते साँझ 5:30 बजेतिर देवानगंज एक मध्य हर्षाही स्थित लक्ष्मी नारायण मन्दिर नजिकै यादवमाथि गोली प्रहार भएको थियो। युवतीको विषयमा भएको विवादका क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक विवरणमा उल्लेख छ। तिग्रामा गोली लागेका यादवको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार घटनामा संलग्न रहेको आरोपमा देवानगंज 2 का 18 वर्षीय विष्णु कुमार यादव, 26 वर्षीय जयकृष्ण यादव, 27 वर्षीय कुन्दन यादव, 26 वर्षीय रणधीर यादव र 23 वर्षीय सुशील यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको छ।
1: विद्यालयको औपचारिक शिक्षा नपाएकी 70 वर्षीय कमला सुवेदीले पशुपालन सम्बन्धी 48 कक्षा पूरा गरी प्रमाणपत्र सहित दीक्षित भएकी छन्। सिन्धुलीका 56 महिला दुग्ध किसानको यो दीक्षान्त परम्परागत पशुपालनबाट वैज्ञानिक र व्यवस्थित दुग्ध व्यवसायतर्फको परिवर्तनको संकेत बनेको छ। तालिमले उनीहरूलाई पशु स्वास्थ्य, फार्म व्यवस्थापन, वित्तीय अनुशासन र सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास दिएको छ। कान्तिपुर कर्मी संगम प्रसाईले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तार।

योग्यताले दुग्ध किसानका रूपमा सुवेदीको महत्वाकांक्षालाई नयाँ दिशा दिएको छ। कान्छा छोराले उन्नत जातका गाई पालेर राम्रो आमदानी गरेको देखेपछि उनले पनि होलिस्टिन जातको एउटा बाछी किनेकी छन्। अब उनी छोराकै बाटो पछ्याउने आशामा छिन्। उनले भनिन्, मेरा कान्छा छोराले उन्नत जातका दुईवटा गाई पालेका छन्। उसले महिनाको 1,20,000 रूपियाँ कमाउँछ। स्थानीय जातको गाई र उन्नत जातका गाईबाट उत्पादन हुने दूधको फरकले राम्रो जीविकोपार्जनको माध्यम बन्न सक्ने विश्वास उनलाई दिलाएको छ। तालिमले उनलाई बढ़ी आमदानीको सम्भावना पनि देखाएको छ। यसअघि सिक्ने अवसर नपाएको ज्ञान प्रयोग गरेर पशुधनको हेरचाह र व्यवस्थापन गर्ने आत्मविश्वास समेत दिएको उनले बताइन्। सिन्धुलीमा हेफर कोइका कृषक पाठशालाबाट दीक्षित भएका 56 जना दुग्ध किसान मध्ये सुवेदी पनि एक हुन्। आयोजकहरूका अनुसार व्यवस्थित कृषक पाठशाला कार्यक्रम पूरा गरेका दुग्ध किसानका लागि नेपालमै पहिलो पटक यस्तो दीक्षान्त समारोह आयोजना गरिएको हो। यी महिलाका लागि यो उपलब्धि दीक्षित हुनु र प्रमाणपत्र प्राप्त गर्नुमा मात्र सीमित छैन, यसले परम्परागत पशुपालनबाट व्यवस्थित र वैज्ञानिक खेतीपातीको अभ्यासतर्फको परिवर्तनलाई संकेत गर्छ। साथै यसले उनीहरूलाई वित्तीय व्यवस्थापन गर्न, सार्वजनिक रूपमा बोल्न र सामुदायिक निर्णय प्रक्रियामा सहभागी हुन थप आत्मविश्वास दिएको छ। शान्ता थापाका लागि पनि दीक्षान्त टोपी लगाउने अवसर शुरूमा अत्यन्त उत्साहजनक थियो, तर यस विषयमा छिमेकीहरूले गरेको खिसी टिउरीले उनलाई दुखी पनि बनायो। थापाले भनिन्, केही साता अघि हामी दीक्षान्त समारोहमा सहभागी भएर कालो टोपी लगाउने कुरा थाहा पाउँदा अत्यन्त खुशी भएका थियौं, तर केही छिमेकीले हाम्रो आलोचना गरे। घाँस काट्ने र गोबर सोर्ने महिला पनि कसरी दीक्षित हुन सक्छन् भनेर कटाक्ष गरे। आज हामीले दीक्षान्त प्रमाण पत्र पायौं, म अत्यन्त खुशी छु। कृषक पाठशालामा सहभागी हुनु अघि पशु स्वास्थ्य र आधुनिक दुग्ध व्यवसाय बारे आफ्नो ज्ञान सीमित रहेको थापाले बताइन्। तर कक्षा कोठाको सिकाइले पशुपालन गर्ने उनको तरिका र किसानका रूपमा आफूलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिएको छ। कार्यक्रमले महिलाहरूलाई गोठ बाहिर पनि उपयोगी हुने सिप सिकाएको छ। थापाका अनुसार किसानहरूले बैंक खाता खोल्न, पैसा बचत गर्न र सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राख्न सिकेका छन्। यी सिपले उनीहरूको आत्मनिर्भरता र सामुदायिक गतिविधिमा सहभागिता बढ़ाउन मदत गर्न सक्छ। उनले भनिन्, वास्तवमा यो सबै किसानका लागि ठूलो सम्मान हो। कृषिलाई सम्मानित पेशा बनाउन देशभर यस्तै पहल गरिनुपर्छ। कमलामाई नगरपालिकामा रहेको एउटा पिपलको रूखमुनि 56 जना महिला किसानले तालिम पूरा गरेको प्रमाणपत्र प्राप्त गरे। यो समारोह कोरिया नेपाल नमूना दुग्ध गाउँ पहलका लागि महत्वपूर्ण उपलब्धि थियो। उक्त पहलको उद्देश्य उन्नत जातका गाई, प्राविधिक तालिम र आधुनिक फार्म व्यवस्थापनलाई एकसाथ अघि बढ़ाएर दूध उत्पादन बढ़ाउनु हो। विगत 4 वर्षमा नगरपालिकाको वडा नम्बर 5 का 8 वटा स्वावलम्बी समूहमा आबद्ध 105 जना किसानले मासिक कक्षामा भाग लिएका छन्। उत्तीर्ण हुनका लागि सहभागीहरूले 48 वटा कक्षा पूरा गर्नुपर्ने र कम्तीमा 80% हाजिरी हुनुपर्ने व्यवस्था थियो। बाँकी सहभागीहरूलाई डिसेम्बरमा दीक्षित गर्ने कार्यक्रम छ। पाठ्यक्रममा असल पशुपालन अभ्यास, पशु स्वास्थ्य, प्रजनन तथा उद्यम विकास सम्बन्धी विषय समेटिएका थिए। पशु प्राविधिक, नगरपालिकाका पशु चिकित्सक र दक्षिण कोरियाका दुग्ध तथा पशु चिकित्सा विज्ञहरूले तालिम दिएका थिए। आयोजकहरूका अनुसार नेपालमा उन्नत जातका गाई भित्र्याउँदैमा दुग्ध व्यवसायको रूपान्तरण सम्भव हुँदैन। किसानले पशु पोषण, रोगको रोकथाम, प्रजनन, दूध उत्पादन र दुग्ध व्यवसाय सञ्चालनको अर्थशास्त्र पनि बुझ्न आवश्यक छ। शान्ताका पति ईश्वर सुवेदीले यो तालिमले दुग्ध व्यवसाय भनेको घाँस काट्ने र गोबर सोर्ने काम मात्र हो भन्ने परम्परागत धारणालाई चुनौती दिएको बताए। उनले भने, कृषक पाठशालाले किसानलाई गोबर सोर्न र घाँस काट्न मात्र सिकाउँदैन, आधुनिक खेतीपातीका अभ्यास पनि सिकाउँछ। पशुको आधारभूत हेरचाह र उपचार कसरी गर्ने, के खुवाउने, सबैभन्दा महत्वपूर्ण कुरा समूहमा नेताका रूपमा कसरी बोल्ने भन्ने पनि सिकाउँछ। हेफर नेपालका वरिष्ठ पशु प्राविधिक विवेक कोइरालाका अनुसार विगत 4 वर्षदेखि प्राविधिकहरूले किसानका गोठमा पुगेर पशु पोषण, उपचार र असल पशुपालन अभ्यास बारे व्यवहारिक ज्ञान दिँदै आएका छन्। उनले भने, हामीले किसानसँग आफ्नो ज्ञान बाँडेका छौं। हाम्रो विश्वास के हो भने, समयमै गरिएको सानो प्रयासले ठूलो क्षति रोक्न सक्छ। आपतकालीन अवस्थामा किसानले आफ्ना पशुलाई आधारभूत उपचार दिन सक्छन्। पशुलाई उचित आहार र स्वास्थ्य सेवा उपलब्ध गराउँदा दूध उत्पादन बढ़ाउन र प्रत्येक पशुको उत्पादकत्व सुधार गर्न सकिन्छ। कृषक पाठशालापछि किसानहरूले पशुधनको अभिलेख राख्न डिजिटल उपकरणको प्रयोग पनि शुरू गरेका छन्। मोबाइल एप्लिकेशन मार्फत घाँस र पानीको आवश्यकतादेखि दूध दुह्ने र बिक्री गर्ने कामसम्मको विवरण राख्न सकिन्छ। यसले पशुको आवश्यकता र फार्म सञ्चालन सम्बन्धी गतिविधि बुझ्न किसानलाई सहज बनाएको छ। यो पहल नेपालको दुग्ध उत्पादन गर्ने गाईको नस्ल सुधार गर्ने र साना किसानको आमदानी बढ़ाउने वृहत प्रयासको एउटा हिस्सा हो।

शिक्षा तथा खेलकुद मन्त्रालयले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ। 2000 भन्दा धेरै विद्यार्थी भएका ती विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल 6,54 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको हो। यसमध्ये पहिलो चरणमा 89 विद्यालयको पहिचान गरी 5,34 अर्ब रूपियाँ निकासा भइसकेको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँको लागतमा आधुनिक 12 कोठे 3 तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्। पहिलो चरणमा निकासा भएको 89 विद्यालयको विवरण विश्लेषण गर्दा 89 मध्ये 37% भन्दा बढ़ी अर्थात 33 विद्यालय मध्य प्रदेशका परेका छन्।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एचएसटी ब्रान्ड राज्यको 10

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: ओहो जेठा, बजार हिट कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छस्? पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
5: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एग्रेसिभ ब्रान्ड राजीको दास्त मजाले दास्त।
6: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भई फरार रहेका बाबु थापा पक्राउ परेका छन्। थापालाई प्रहरीले सर्लाहीसित आफ्नै घरबाट पक्राउ गरेको हो। जेएनजे आन्दोलनका क्रममा गत भदौ 24 गते केन्द्रीय कारागार सन्धाराबाट फरार भएका उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 2070 जेठ 18 गते काठमाडौँको युएन पार्क नजिक थापाको समूहले गोली हानी न्यायाधीश बमको हत्या गरेको थियो। घटनाको 2 वर्ष 7 महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई चितवनबाट पक्राउ गरेको थियो। सर्लाहीको बागमती नगरपालिका 2 घर भएका थापा तत्कालीन चुरेभावर राष्ट्रिय पार्टीमा आबद्ध थिए।
7: वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि तोकिएको शुल्कभन्दा अतिरिक्त रकम वसुली गरेको आरोपमा 4 जना विरूद्ध प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। अतिरिक्त शुल्क संकलन गरेको आरोपमा प्रहरीले काठमाण्डौका कैलाश खड्का, भक्तपुरका रविन्द्र केसी, गोरखाका प्रवीण तिवारी र सर्लाहीका रामपुकार तिवारीलाई पक्राउ गरेको हो। स्वास्थ्य परीक्षणका क्रममा बायोमेडिकल सर्भिस चार्जका नाममा अतिरिक्त शुल्क संकलन गरेको उनीहरूमाथि आरोप छ। सो रकम म्याक्रोटेक प्रणालीको नाममा संकलन गरिएको प्रहरीको सूचनामा उल्लेख छ। सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक गैर कानूनी रूपमा अतिरिक्त रकम असुली गरी आर्थिक लाभ लिएको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन 2070 अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
6: मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न स्थानमा आज र भोलि वर्षा हुन सक्ने जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने जनाउँदै महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ साथै मध्यमसम्मको वर्षा हुने जनाएको छ। त्यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। आज र भोलि विशेष गरी पश्चिमी भूभागमा मेघ गर्जन, चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेकाले कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालालाई सचेत रहन आग्रह गरिएको छ। महाशाखाले पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान बारे नियमित रूपमा जानकारी लिए आवश्यक तयारी तथा योजना बनाउन आग्रह गरेको हो।
7: पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सांसदले एक महिलालाई प्रयोग गरेको भनिएको अपशब्द र अपमानजनक धम्कीको अडियो केही संचार माध्यममा सार्वजनिक गरिएसँगै एआई भोइस क्लोनिङको बहस फेरि सतहमा आएको छ। बोलिएको आवाज सक्कली हो कि एआईबाट निर्मित हो भनेर पहिचान गर्न सकिन्छ कि सकिँदैन, कि एआई प्लेटफर्महरू नेपाली भाषामा अपशब्द, अपमानजनक वाक्य, लवज सहित हुबहु उतार्न सक्ने गरी परिष्कृत भइसकेका हुन् भन्ने जिज्ञासा पनि चुलिएको छ। थप विवरण सहित कान्तिपुर कर्मी सजना बरालले तयार पारेको एक सामग्री।
6: सबैभन्दा पहिले एआई भोइस क्लोनिङका विषयमा बुझौं। एआई भोइस क्लोनिङ भनेको कम्प्युटर प्रविधिको प्रयोग गरी कुनै व्यक्तिले बोले जस्तै दूरस्थ आवाज, शैली र भाव उत्पन्न गराउनु हो। यस प्रक्रियामा मानिसको आवाजको टोन, उच्चारणको तरिका, गति र अभिव्यक्ति अर्थात एक्सप्रेसिभनेसलाई एआई मोडलले नकल गर्दछ। एआई र एजेण्ड प्रविधि विकास गर्ने अमेरिकी कम्पनी फ्युज मसेन्सका एआई शिक्षा तथा प्रतिभा विकास निर्देशक राजेश शिखराकारका अनुसार अहिले इन्टरनेटमा उपलब्ध विभिन्न टूलको सहयोगमा मानिसको छोटो आवाजबाटै भोइस क्लोनिङ गर्न सम्भव छ। उनका अनुसार सार्वजनिक रूपमा उपलब्ध पडकास्ट, वेबिनार वा सामाजिक सञ्जालमा बोलिएका ससाना अडियो क्लिप प्रयोग गरी कसैको पनि आवाज क्लोन गर्न सकिन्छ। अहिलेको प्रविधि अनुसार 3-10 सेकेण्डको स्पष्ट आवाज भएमा एआईले त्यसैको शैलीमा नयाँ आवाज निकालिदिन सक्छ। तर लामो र जटिल संवादका लागि भने कम्तीमा 3 मिनट वा सोभन्दा बढी समयको अडियो डेटामा मोडललाई प्रशिक्षण अर्थात ट्रेन गराउनुपर्ने शिक्षाकारले बताए। अब बुझौं सक्कली र एआई आवाज कसरी छुट्याउने भन्ने बारे। मानिसले बोलेको सक्कली आवाज र एआईले बनाएको नक्कली आवाज छुट्याउन साधारण नागरिकका लागि शुरूमा गाह्रो पर्न सक्छ। विशेष गरी छोटा वाक्य वा संवादमा एआई को त्रुटि समात्न अलि जटिल हुने भए पनि 3 मिनट भन्दा बढी अडियो छ भने ध्यान दिएर सुन्दा केही भिन्नताहरू पत्ता लगाउन सकिने एआई विज्ञ शिखराकारको भनाइ छ। लामो संवादमा एआईले मानिसको जस्तै स्वाभाविक भाव र इमोसन निरन्तर बोकेर बोल्न गाह्रो मान्दछ। मानिसले एउटै शब्द फरक फरक परिस्थितिमा अलि फरक तरिकाले उच्चारण गर्छन्, तर एआईले एउटै शब्द पटक पटक बोल्दा उच्चारणको तरिका र लय ठ्याक्कै एउटै दोहोर्याउन सक्छ। यसबाहेक वाक्यको भाव अर्थात फ्लोमा हुने अस्वाभाविकताबाट पनि नक्कली आवाजको शंका गर्न सकिन्छ। भोइस क्लोनिङ जाँच्न प्रविधि र विधि विज्ञान प्रयोगशालाले के गर्छन् भन्ने बारेमा पनि अब बुझौं। कानूनी वा प्राविधिक रूपमा अडियोको आधिकारिकता जाँच गर्न विधि विज्ञान प्रयोगशाला र विशेष प्राविधिक टूलको आवश्यकता पर्दछ। डिजिटल फोरेन्सिक विश्लेषकहरूले अडियोको स्पेक्ट्रोग्राम अर्थात ध्वनिको फ्रिक्वेन्सी ग्राफ र वेबफर्म तयार पारी सूक्ष्म रूपमा अध्ययन गर्दछन्। अडियो फाइललाई भिजुअल ग्राफ वा स्पेक्ट्रोग्राममा रूपान्तरण गरेपछि यसबाट ध्वनि तरंगहरूको फ्रिक्वेन्सी, पिच र ऊर्जाको वितरण देख्न सकिन्छ। कृत्रिम रूपमा जेनेरेट गरिएको आवाजमा प्राकृतिक आवाजको जस्तो उतार चढ़ाव र लय मिल्दैन। मानिसले बोलेको आवाजको ध्वनि तरंग र एआईले सिर्जना गरेको ध्वनि तरंगमा प्राविधिक भिन्नता देखिन्छ। अहिलेका डिटेक्सन टूलले 70-98% अनुमान गर्न सक्छन्, तर 100% ग्यारेन्टी दिन नसक्ने विज्ञहरू बताउँछन्। शंकास्पद अडियोमा रहेको स्वर र व्यक्तिको वास्तविक स्वरका नमूनाहरूबीच तुलना गर्न विशेष प्रकारको स्पिकर रिकग्निसन सफ्टवेयरको प्रयोग गरिन्छ। यसले व्यक्तिको स्वरको साउन्ड प्रिन्ट विश्लेषण गरी त्यो आवाज सक्कली हो वा होइन भन्ने पत्ता लगाउँछ। मानव बोलीमा हुने श्वास प्रश्वासको आवाज, जिब्रो र ओठ चलाउँदा आउने सूक्ष्म ध्वनि र भावनात्मक उतार चढ़ावलाई एआईले पूर्ण रूपमा सही ढंगले नकल गर्न सक्दैन। विधि विज्ञहरूले यी जैविक र भाषिक पक्षहरूको अध्ययन गरेर आवाज प्राकृतिक हो वा कृत्रिम हो भनेर छुट्याउने गर्दछन्। अब बुझौं अडियो जाँचको बहुआयामिक विधि के हुन सक्छन् भन्ने बारे। अडियो एआई हो वा होइन भन्ने पुष्टि गर्न डिटेक्टर टूलमा मात्र निर्भर हुनु हुँदैन। यसका लागि बहुआयामिक प्रमाण र सन्दर्भहरूको सूक्ष्म अध्ययन गरिन्छ। प्रहरी तथा अनुसन्धान अधिकारीहरूले टेलिफोन सेवा प्रदायक संस्थाबाट प्राप्त हुने कल डिटेल्स, रेकर्ड कल भएको समय, लोकेशन र कल रेकर्डिङ डेटासँग जाँच्न सक्छन्। यसका साथै व्यक्ति विशेषले प्रयोग गर्ने विशिष्ट शब्द, फेगो वा संवादको भाषाशैलीलाई पनि प्रमाणिक रूपमा विश्लेषण गरिने शिक्षाकारले बताए। कुनै एउटै तथ्यलाई विभिन्न स्वतन्त्र माध्यम र स्रोतहरूबाट पुष्टि गर्न सकियो भने त्यसको सत्यता प्रमाणित हुने उनी बताउँछन्। नेपाली भाषामा भोइस क्लोनिङ कति सहज छ भन्ने बारेमा पनि अब बुझौं। शिक्षाकारका अनुसार अंग्रेजी भाषाको तुलनामा नेपाली भाषामा भोइस क्लोनिङ अझै पूर्ण रूपमा सहज र 100% प्राकृतिक भइसकेको छैन। इन्टरनेटमा उपलब्ध 11 ल्याब्स, रिसेम्बल जस्ता टूलले नेपाली भाषा सपोर्ट गरे पनि नेपालीमा आवाज क्लोन गर्दा अलिकति अस्वाभाविक वा हिन्दी भाषाको जस्तो लवाज सुनिने गर्दछ। नेपाली भाषामा दूरस्थ र स्पष्ट आवाज सिर्जना गर्न 100-200 घण्टासम्मको गुणस्तरीय नेपाली अडियो डेटासेटमा मोडललाई ट्रेन गराउनुपर्ने उनी बताउँछन्। नेपालमा एआई भोइस क्लोनिङ र यस सम्बन्धी प्रविधिको प्रयोगको पछिल्लो समय तीव्र रूपमा बढ़दै गएको छ। एआई विज्ञ शिखराकारका अनुसार नेपालका आईटी कम्पनी र प्रयोगकर्ताहरूले मिटिङमा आफ्नो सत्ता एआई पठाउन, आफैले भोइस एक्टिङ नगरी अडियो सामग्री उत्पादन गर्ने जस्ता काममा यसको प्रयोग गरिरहेका छन्। संगीत क्षेत्रमा पनि भोइस क्लोनिङ विधि अपनाएर नेपालका पुराना र कालजयी गीतहरू पुनरुत्पादन भइरहेका छन्। अर्कातिर सामाजिक र राजनैतिक क्षेत्रमा यसको दुरूपयोग तथा भ्रामक प्रचारका घटनाहरू पनि बाहिरिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले आफ्नो नक्कली आवाज र डीप फेक भिडियो बनाएर चरित्र हत्या गर्न खोजिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी नै दिएका छन्। तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भने भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र मालपोत प्रमुखको सुरुवा विषयमा बिचौलियासँग घुस मलमला गरेको 9 मिनट 13 सेकेण्डको अडियो बाहिरिएको थियो। अडियो बाहिरिएपछि मन्त्री गुप्ताले सो आवाज आफ्नो नभएको र एआईको दुरूपयोग गरी निकालिएको मेरो आवाज भन्दै आरोपको खण्डन गरेका थिए। हाल रासोपा सांसद खगेन्द्र सुनारले एक महिलालाई फोन मार्फत अपशब्द धम्की र अश्लील गाली गरेको अडियो सार्वजनिक भएपछि सो अडियो आफ्नो नभई एआई तथा प्रविधिको प्रयोग गरी बनाइएको दावी गरिरहेका छन्। गोर्खाको धारचे गाउँपालिकामा बुढी गण्डकीको बाढ़ीले बाटो क्षतिग्रस्त बनाएपछि स्थानीयले वैकल्पिक मार्ग निर्माण गरेका छन्। धारचे तीनको खोरलादेशदेखि लोस्याङसम्मको वैकल्पिक बाटो बनाउन बुधबारदेखि करिब 100 जना स्थानीय युवा खटिएका हुन्। खोरलादेशमा बाटो अवरोध हुँदा धारचेका तीनवटा वडा र चुम्नोप्री गाउँपालिका पैदल मार्गबाट समेत विच्छेद भएका छन्। स्थानीयले अप्ठ्यारो भीरमा काठको भर्याङ र डोरी राखेर बाटो बनाएका छन्। यसबाट रुन्छेद उहिया र होलचोकका बासिन्दालाई गाउँसम्म पैदल पुग्न सहज भएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङले जानकारी दिए। तर भीड़को बाटोमा जोखिमपूर्ण रहेकाले बाल बालिका र वृद्ध वृद्धालाई आवाजावत गर्न अझै कठिन छ। बुढी गण्डकी खोरला बेची र तातोपानी बीचको सड़क समेत कटान गरेपछि सो सड़क खुला हुन ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ।
8: दैनिकको 197 मा ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि
5: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एटेस्टी ब्रान्ड राजीको मजाले कास्ट।
1: ओहो जेठा, बजार हिँड कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छ जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, हुला सस्ता पाटा किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुला जस्ता पाटा नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
7: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। कृषि वन तथा पर्यावरण मन्त्रालयले ग्रीन यूरिया प्लान्ट स्थापनाका लागि अवधारणा विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचा सम्बन्धी प्रस्ताव आह्वान गरेको छ। सरकारको लक्ष्य वार्षिक करिब 5 लाख मेट्रिक टन क्षमताको प्लान्ट स्थापना गर्नु रहेको र सोही अनुसार पहल भइरहेको कृषि मन्त्री गीता चौधरीले बताइन्। उनका अनुसार भविष्यमा आवश्यकता अनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ। व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी संयुक्त तथा कन्सोर्टियमसँग अवधारणा र कार्यविधि सम्बन्धी विस्तृत प्रस्ताव आह्वान गरेको छ। प्राप्त प्रस्तावहरूको मूल्यांकनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुनेछ। आवेदकले आफ्नो प्रस्ताव आगामी मंगिर 13 सम्ममा मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा ईमेल मार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ।
10: It's always fun when you hit the road.

कान्तिपुर रायमा अब अन्तर्राष्ट्रिय प्रसंग। अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढ़ेर 4.7% पुगेको छ। अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको संख्या 39,000 घटेको छ भने बेरोजगारको संख्या 9,000 बढ़ेको छ। यसैगरी अल्प रोजगारी दर पनि बढ़ेर 6.3%

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: हार्दिक श्रद्धांजलि तथा सुध्याई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रण। संखुवा सभा जिल्ला भोटखोला गाउँपालिका वडा नम्बर 4 लिंगम स्थायी घर भई हाल खादवारी नगरपालिका वडा नम्बर 3 चिसापानी गुम्बा छेउ निवासी हाम्रा परम पूजनीय पिता स्वर्गीय सिद्धिमान गुरूङज्यूको मिति 2002 साल मंगिर 26 गते जन्म भई 82 वर्षको उमेरमा मिति 2083 साल असोज 24 गतेका दिन भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याई कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन आफन्तजन इष्टमित्र कुलकुटुम्ब छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। शोकाकुल परिवार, छोरा बुहारीहरू वीर बहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्ग बहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरूङ एवं सम्पूर्ण गुरूङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 98422 70188, स्थान निजी निवास खादबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ संखुवा सभा।

0: वडा अध्यक्ष ज्यू
1: नमस्ते नमस्ते के भन्दै आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
8: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
9: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्स सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852061580 र 9841008181 ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
9: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800962
10: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
11: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
11: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
10: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
11: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
11: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुमलिङटार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
11: सम्पर्क नम्बर 9860964000
3: र 9819327775 होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
12: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पोलौती टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
13: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सुना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97479222,

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। मधेस केन्द्रीय दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने, जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी, राजोपाले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको।
0: सर्वोच्चमा सिफारिश, चार न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने, 5 लाख मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान, सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो,
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानकर्षण गराउन संसदीय समितिको आग्रह।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो।
0: र विश्व एसियन खेलकुदमा कास्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि, पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याप्त गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी राहुलबाट।
5: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश, चार न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने भएको छ। असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
6: समृद्ध नेपाल सुखी नेपाली भनेका छौं, यो हाम्रो गन्तव्य अलिक पछाडि धकेलिएको छ, अझ पछाडि धकेलियो। गत वर्षको घटनाले अझ पछाडि धकेलियो, केही दशक पछाडि धकेलियो। यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेलियो। समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
5: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। रासोपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रासोपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएनलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा

0: त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताएको छ। अग्रगामी मोर्चा मात्र होइन तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्चन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षा कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायीमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
1: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्योल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
0: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
2: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू थिएर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
3: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेका छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौं कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटे कोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ। संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्डस्लाइडहरूलाई, त्यो जमिनमा जहाँ चाहिँ पहिरो, त्यहाँको माटो त एकदम बलौटे छ, एकदम फुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
0: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
4: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच हामीले भन्दै गर्छौँ जहिले पनि अलिकति रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था हो नि। अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन, त्यो विषय नीतिगतदेखि लिएर कारण तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग

0: स्थापना गर्न इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विष्णु एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
1: बाली प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने।
2: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि, भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: प्याज त फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
0: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
0: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
0: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौ, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौ। सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनु भयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
2: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू, हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीडितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानौ यो बोगती तारमा 120 घर धुरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
9: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सके वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै, तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
10: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्थाबारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
9: ट्राफिक प्रहरीका इन्सपेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्किनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि,
12: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
11: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
13: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
13: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
13: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
11: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
15: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
16: धन्यवाद।
15: चाडबाडको बेलामा कुराकानी गर्दैछौ, योजनाहरू कस्तो भइरहेका छन् त्यहाँबाट अगाडि बढौं।
16: कांग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि कांग्रेसलाई चाहिँ चाड नआए जस्तो तर पनि उभ्रिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछु।
15: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो शहरबाट गाउँ अथवा सिंहदरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि?
16: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन। तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
15: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा यहाँमा गएर मैले भन्नुपर्नेछ गर्नु
16: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बीचमा एकअर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यवहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार राम्रो चिन्तन राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रवाह गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
15: काम गर्न थालेको त छ महिना भयो होइन तपाईँले?
16: छ महिना भयो।
15: छ महिनामा कति पटक आउने जाने गर्नुभयो जिल्ला?
16: तीन चार पटक गए।
15: अलि धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
16: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने संशोधन गर्ने निर्माण गर्ने यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो, तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टप छ, त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ।
15: महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो?
16: ठ्याक्कै गनेर त छैन तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
15: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी?
16: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु।
15: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
16: नागरिकबाट विभिन्न विषय विषय विधा विधाका कुराहरूमा कोही व्यवसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ, त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
15: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
16: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी संघमा तत्बाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन्, त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुराहरू बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
15: निर्वाचनको बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले?
16: मेरो सम्बन्ध एकदमै प्रगाढै छ,
15: अहिले पनि
16: अत्यन्त राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
15: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए?
16: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झे राष्ट्रपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ
15: भर्खरै कि अलि पहिले
16: होइन, यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा त्यो बेलामा त्यही सम्झे पनि त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
15: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्कुल गर्दोरहेछ? किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ। तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
16: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौ, हाम्रा निजी त्यहाँ एजेन्डा केही पनि हुँदैनन्, सबै राज्यको र नागरिककै हुन्छ। त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ? बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिले काहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
17: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिस चार न्यायाधीश विरूद्ध कार्तिक नौबाट उजुरी दिन मिल्ने भएको छ। 5,00,000 मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ। शासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन्।
18: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
4: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
3: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98 42 82 776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
17: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लागेपछि त लुक्स राम्रो भइहाल्छ नि।
16: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
18: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
18: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
18: होटल टेलरिङ सेन्टर खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल 98 615 39 444
18: र 0295901155।
19: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
22: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 0 29 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।
24: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पार थियो कुनै?
0: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
4: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संख सभा 95.5 MHz।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: This is Radio Sonkhua Sabha 95.5 MHz.
1: प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्टहुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सील्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियादस्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाण्डुबाट मात्रै करिब 3,00,000 बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने,
3: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ एउटा, त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
4: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटेललाई?
3: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ, प्रत्येक इन्डिकेटरलाई 2-2 दिने भन्ने छ, त्यो भनेको टोटल 100 हुन्छ। 90 बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रीन स्टिकर विथ 3 दिने गर्छौँ हामी। 80-90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रीन स्टिकर विथ 2 भन्छौँ, त्यो भनेको उत्तम स्तरको भयो। 65-80 प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ, त्यो भनेको ग्रीन स्टिकर विथ 1 भन्छौ, सन्तोषजनक स्तर भन्छौ। र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जन्मा 50-65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहिलो स्टिकर दिन्छौ। 50 कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई सुझाव दिन्छौ तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
4: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुइटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
3: 50 फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ, त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेछौ।
4: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटेलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
3: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
4: जस्तो अब राजमार्ग छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाईको कमी, बासी खाना, झिङ्गा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
3: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
4: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
3: अहिले अलिकति भीड बढी हुने र ठगिहालौँ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फट्याइ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ। मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने, खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6-3 सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने, त्यही दूषित नै हो खाद्य वस्तु भने 5 सजाय र 5,00,000 जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
2: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण।
5: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्। त्यहाँ शोकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
6: पात्रगासी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरी गाउँका मात्रै 15 जना युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 छोरा बाढ़ीमा गुमाएकी लामरी गाउँकी चन्द्र रूपा बुढा।
7: छोरा होइन जलजली आउने भए छल भा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दान् कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेको कुरो सबैको घर पीडित हुने अब नारी खाने टोके छोरो भए बच्चा केरी पढाउने कोही अकचे छन्।
6: रसुवामा कामको सिलसिलामा गएका लामरी गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढ़ीमा बेपत्ता भए। डम्मर भण्डारीकी छोरी रिता भण्डारी
8: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आश थियो अब त के अब त गरे पनि नगरिन् केही आशै छैन अब कहिले कहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
6: छोरा बाढीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
9: एउटा छोरो त्यो पनि भूमियो जिउँदै छ नि मेरो आश त छ आँखा नदिनसम्म त आशै छ देखेन जिउने सोच बिहा भर्खरै ल्याएछ अहिले 2 महिना ल्याएको बढी ल्याएर अब त्यो हुँदो गयो।
6: धन कमाउनुको लागि गएको छोरा बाढीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लामरी गाउँकी 70 वर्षीय लाउरी बुढा।
7: बाबा दुई पैसा लाग्यो गए अकल जिन गौ नानी बाटो हेर्नु मन लाग्दो छोरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
6: कतिपयको विवाह दर्ता नभएको हुनाले छोरा छोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई
10: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनुभएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
6: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49 गुठीचोर गाउँपालिकाका 9 चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढ़ीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय बीबीसी पातरासी 4 लामरी जुम्ला।
2: अब एउटा अन्तर्राष्ट्रिय विषय रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्धविराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको किएभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
1: युक्रेनका राष्ट्रपतिले आफूले 3 हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले किएभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमला बारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा किएभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आगलागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
2: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा। हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा। नवदुर्गा भवानीको गरे पूजा, अनि भयो हाम्रो जीवनमा आनन्दको वर्षा, अनि भयो हाम्रो जीवनमा आनन्दको वर्षा। प्रभातकालीन नमस्कार, ओम शान्ति, शुभ प्रभात, सेवारो, टाँसी दिले अनि फ्यापुल्ला।

रेडियो सन्तवा सभा 95.5 मेगाहर्जको तरंगको बाटो गरेर बिहान कार्यक्रम आदतमा जागरणको साथमा हरेक श्रोताहरूको माझमा रेडियो सेटको माध्यमबाट उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता ब्रह्मा कुमारी रचना स्टुडियोमा श्रोता महानुभावहरू यहाँहरू सुन्दै हुनुहुन्छ बिहानी कार्यक्रम आदतमा जागरण यस कार्यक्रमलाई सधैँ जस्तो यही बेलामा सुन्ने गर्नुहुन्छ कार्यक्रम आदतमा जागरण सुन्नको निम्ति तम तयार रहनुभएका मेरा स्वदेश अनि विदेशका सम्पूर्ण श्रोता महानुभावहरूमा कार्यक्रम आदतमा जागरणमा हार्दिक स्वागत एवं न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु आदतमा जागरण कार्यक्रम सधैँ जस्तो आदतमा विदाका विविध कोशीको साथमा आउने गर्दछ र आदतमाका वास्तविकताहरूलाई खोज्ने अनि यहाँहरूसम्म राख्ने जवाबको पनि गर्दछ यस्तै यस्तै आदतमा विषयवस्तुको साथमा नौराथा विशेष कार्यक्रम लिएर आज पनि म पुनः उपस्थित भएकी छु आज विशेष नौराथाको छैठौं दिन अर्थात नवदुर्गाको छैठौं स्वरूप छैठौं शक्तिको महिमा गाउने दिन कात्यायनी देवीको वास्तविक महिमा गाउने दिनमा हामी छौं यसै विषयवस्तुसँगै आजको यो श्रृंखलामा चर्चा परिचर्चा गर्नेछौ अहिले भने कार्यक्रम आदतमा जागरणको यो बसाईमा आदतमाको दैलोलाई मिठो सांगीतिक कोशीबाट खोल्न चाहन्छु त्यसपछि पुनः कार्यक्रममा विविध ज्ञानका कोशी साथमा आउँछु नै सुन्दै गर्नुहोला रेडियो सन्त सभा

आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्जको तरंगबाट बिहानी कार्यक्रम आदतमा जागरण। आदतमा जागरण कार्यक्रम पूर्व पहाड़को विभिन्न कुना कन्दरामा गुन्जिरहने कार्यक्रम हो, जो बिहानको पहिलो प्रहरमा जो आफ्नो कामको लागि तयार हुँदै हुनुहुन्छ। बिहानको समयमा विविध शुभ संकल्पहरूले आफ्नो मनलाई सज्जित गराउनको निम्ति विविध प्रयास गर्दै हुनुहुन्छ। पक्कै पनि यहाँले यस कार्यक्रमबाट आफ्नो मनको भावनालाई सही दिशा निर्देश गर्न अनि शुभेच्छाबाट शुभ विचारबाट नै नयाँ दिनको शुभारम्भ गर्ने प्रेरणा प्राप्त गर्नुहुने नै छ। यस्तै कार्यक्रमलाई सुन्नको निम्ति यहाँले स्वदेश अनि पूर्वी पहाड़को जिल्लादेखि बाहेक जहाँ जहाँ हाम्रो कार्यक्रम सुन्न सकिन्न, त्यस कार्यक्रमलाई सुन्नको निम्ति यहाँले संसारको जुनसुकै कुनाबाट पनि सुन्नको लागि हाम्रो अफिसियल वेबसाइट www.radiosanghasabha.com लगइन गरेर सुन्न सक्नुहुनेछ। साथै डिजिटल नेपाल अनि रेडियो संघको सभा र हाम्रो पात्रको एप्सबाट पनि कार्यक्रम सुनेर साथ दिन सक्नुहुनेछ र फेसबुक लाइभबाट पनि हाम्रो पेजलाई लाइक गरेर कार्यक्रम सुनेर साथ दिन सक्नुहुनेछ। श्रोता यहाँले सुन्दै हुनुहुन्छ अहिलेको समयमा यो बिहानी कार्यक्रम आदतमा जागरणमा नवरात्र विशेष कार्यक्रम। आज नौ देवीको महिमा गाउने क्रममा छैठौं दिनमा हामी छौं। नवरात्रको छैठौं दिनमा दुर्गा भवानीको विशेष छैठौं स्वरूप अर्थात छैठौं शक्तिको महिमा गाउने क्रममा छैठौं शक्ति स्वरूपा माता कात्यायनी देवीको आराधना गर्ने गरिन्छ। श्रोता नवरात्रमा विशेष नौ देवीको महिमा गाउँदा नौ ग्रहको जापबाट दशा ग्रहहरू जाप गर्ने महिमा पनि गरिन्छ। नौ ग्रह शान्त गर्ने नवरात्रको निकै ठूलो महत्व यसले बोकेको छ। त्यसैले आज नौ देवी मध्येको छैठौं देवी माता कात्यायनी देवीको विशेष दिन रहेको छ। वास्तवमा कात्यायनी देवी आज नवदुर्गाको जुन छैठौं रूपलाई किन भनिन्छ त श्रोता, पौराणिक कथा अनुसार भन्ने गरिन्छ कि एक कत नामकका ऋषि थिए, महर्षि थिए। उनका पुत्र कात्यको जब जन्म भयो अनि उनको गोदमा कात्यायन भन्ने ऋषिको जन्म भएको थियो। कात्यायन ऋषि अत्यन्त धेरै साधनामा सधैँ तल्लीन रहने ऋषि थिए। धेरै वर्षको तपस्या उनले माता भगवतीको गरेका थिए। दुर्गा भवानीको तपस्याबाट वर्षौंको आराधनाबाट भवानीलाई प्रसन्न गरेर उनले आफ्नो मन वाञ्छित फल माग्दाखेरि देवी भगवतीलाई यही माग गरेका थिए कि देवी भगवती आफ्नो पुत्रीको रूपमा घरमा आउन्, उनको जन्म होस्, बास होस् भनेर उनले वर मागेका थिए। भगवतीले त्यो वरलाई स्वीकार गर्दै अनि उनको घरमा जन्म लिनुभएको थियो भनेर यसरी व्याख्या गरेको छ। र यसरी जब सारा संसार देवलोक अनि स्वर्गलोकमा महिषासुर भन्ने एक राक्षसको अत्यन्त धेरै अत्याचार बढ्दै गयो, सारा पृथ्वी नव ग्रह सम्पूर्ण क्षेत्रमा त्यो राक्षसको महिषासुरको अत्याचारको मात्रा बढ्दै बढ्दै गइसकेपछि देवता र मानवबाट उसलाई परास्त गर्न सम्भव नभइसके पश्चात त्रिदेवको माध्यमबाट तीन स्वरूपको एक शक्ति स्वरूपा कात्यायनी देवीको उत्पत्ति भयो। र त्यो कात्यायनी देवीलाई सबभन्दा पहिले पूजा गर्ने ऋषि कात्यायन ऋषि नै थिए, जो उनको पुत्रीको रूपमा जन्म भएको थियो पनि भनेर भनेको छ। यसरी त सर्वप्रथम कात्यायन ऋषिको सम्बन्ध देवीसँग रहेको कारणले गर्दा उन देवीको नामलाई कात्यायनी देवी भनेर भनिएको रहेछ। भनिएको छ आश्विन शुक्ल चतुर्दशीको दिन कात्यायनी देवीको जन्म भएको र आश्विन शुक्ल सप्तमी अष्टमी र नवमीको दिनसम्म उनको सारा संसारमा पूजा अर्चना गर्ने गरिन्छ र दशमीका दिन आज देवी दुर्गाको छैठौं स्वरूप कात्यायनी देवीबाट महिषासुरको वध गरिन्छ, महिषासुरलाई नाश गरिन्छ भनेर चाहिँ यसरी आज उल्लेख गरिएको छ। त्यसरी कात्यायनी देवीलाई महिषासुर नाशिनी देवीको रूपमा पनि मान्न सकिन्छ। श्रोता माता कात्यायनी स्वरूपको अत्यन्तै चम्किलो सुन्दर स्वरूपलाई हामी अद्भुत रूपलाई देख्न सक्छौ।
जसको दुई हातमा जुन तलको हात छ त्यसमा हामी अभय मुद्रामा देख्न सक्छौ। जुन दाहिने हात पट्टिको तलको हात अनि माथिको हात वरदानी मुद्रामा हामी देख्न सक्छौ र बायाँ हातमा माथिको हातमा तलवार र तलको हातमा कमल फूल बोकेको एउटा स्वरूप प्रतिमा कात्यायनी देवीको हामी देख्न सक्छौ। त्यस्तै श्रोता कात्यायनी माता जो सिंह वाहिनीको रूपमा हामी मान्न सक्छौ। कात्यायनी माताको पूजा विशेष कन्याहरूले गर्ने गर्छन् जसको विवाह भएको छैन। शीघ्र विवाहको लागि नै विशेष पूजा गर्ने गरिन्छ भनेर पनि यस्तो किसिमको एउटा मान्यता पाइन्छ भने मनले चाहेको व्यक्तिसँग विवाह होस् भन्ने प्रेम विवाहको लागि पनि उनी देवीको आराधना गर्ने गरिन्छ र वैवाहिक सम्बन्धमा रहेका व्यक्तिहरूले आफ्नो वैवाहिक जीवन दाम्पत्य जीवन सुखी जीवन बनाउनको निम्ति कात्यायनी देवीको विशेष पूजा आर्चना गर्ने गरेको हामी पाउँदछौ। यसरी पूजा अर्चना गर्दा मनले चाहेको फलको प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ। श्रोता महानुभावहरू कात्यायनी देवीलाई प्रसन्न गर्नको लागि कतिपय व्यक्तिहरूले रुद्राक्ष माला धारण गर्ने गर्छ। विशेष गरी सत्रमुखी रुद्राक्ष गौरी शंकर जुन रुद्राक्ष भनिन्छ यसलाई धारण गर्नाले दाम्पत्य जीवन र परिवार सुख हुन्छ भन्ने पनि एउटा मान्यता छ र भनेको छ कात्यायनी देवी जुन देवीलाई पहेलो रंग र रातो रंग धेरै मनपर्छ त्यसैले पहेलो फूल रातो फूल आजको दिनमा देवी कात्यायनीलाई चढाइने गरिन्छ भने विशेष गरी महको भोग लगाउनु सबभन्दा राम्रो मह नै चढाइन्छ आजको दिनमा भनेर भनिएको छ भने अर्को के पनि भनेको छ भने श्रोता महाभारतमा उल्लेख गरिए अनुसार कि आज गोपिनीहरूले श्रीकृष्णको प्रेम प्राप्त गर्नको लागि जो ब्रिज गाउँ बज्र गाउँमा जो देवीको पूजा गरेका थिए कात्यायन जुन नदीको क्षेत्रमा त्यसरी त्यो क्षेत्रमा प्रेम प्राप्तिको लागि गोपिनीहरूले उनी कात्यायनी देवीको आराधना गरेको कारणले गर्दा देवीलाई बज्र मण्डलकी अधिष्ठात्री देवी भनेर पनि भनिएको पाइन्छ र संसारैभरि यस नामले पनि प्रतिष्ठित भएको हामी पाउँदछौ। त्यसरी आज विशेष कात्यायनी माताको पूजा अनि आराधना गर्ने दिन भएको कारणले गर्दा मा कात्यायनी देवीलाई हामी हृदयदेखि नमन गर्नेछ र कात्यायनी समान सम्पूर्ण आत्मालाई प्रेम र प्राप्ति प्राप्त गराउने त्यो प्रेम प्रतीकको रूपमा हामी आफूलाई स्थापित गर्न सकौ यही शुभेच्छा सहित अहिलेलाई भने यो कात्यायनी देवीको मिठो सांगीतिक भजन यहाँहरू माझमा राख्न गइरहेकी छु।

आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्जको तरंगबाट बिहानी कार्यक्रम आदतमा जागरण। आदतमा जागरण कार्यक्रम सधैँ जस्तो यहाँले बिहानको समयमा सुन्ने गर्नुभएको छ र सुनेर विविध प्रसंगबाट यहाँहरूको मनलाई रिफ्रेस गर्ने पक्की पनि गर्नुहुन्छ भन्ने आशा पनि हामी गर्दछौ। र अहिले हामी विशेष नवरथा कार्यक्रममा छौ। नवरथा विशेषको कार्यक्रममा नवरथाको यो नौ दुर्गाको महिमा गर्ने क्रममा नौ दुर्गाको नौ स्वरूप मध्ये आज छैटौं स्वरूप देवी काक्यानी माताको स्वरूपको महिमा गाउँदैछौ। श्रोता महानुभावहरू, आज नवरथाको छैटौं दिन काक्यानी माताको दिन भगवती दुर्गाको छैटौं स्वरूपको रूपमा काक्यानी देवीलाई मान्ने गरिन्छ। काक्यानी देवी अर्थात काक्यानी ऋषिको पुत्रीको रूपमा रहनु भएको कारणले गर्दा काक्यानी देवी भनेर नाम राखियो पनि भनेको छ भने काक्यानी देवीलाई जब जब स्वर्ग लोक अर्थात यस धरतीमा महिषासुर अर्थात महिष भनेको भैंसी र असुर असुरत्व वृत्ति भएको मनुष्य यस्तो जनावर समानको चरित्र अनि एउटा कालो प्रवृत्ति अर्थात काम वासनाले मुक्त मानव राक्षसी प्रवृत्तिले आज ग्रसित मानव जसले संसारलाई त्राही त्राही बनाइरहेको छ। हरेक क्षेत्रमा हरेक नारीको अस्मिता लुट्नको निम्ति हरेक क्षेत्रमा राक्षसी प्रवृत्तिलाई उसले आफ्नो जीवनको एउटा आचरण बनाइरहेको छ। यस्ता किसिमका अत्याचारले संसारलाई जब तहस नहस गराइरहेको बेला त्रिदेवगणको शक्तिबाट शक्ति स्वरूप काक्यानीको विशेष उत्पत्ति हुन्छ भनेर भनेको छ। अर्थात परमात्मा शक्ति स्वरूपको निर्माण गर्नको लागि आज यस धरतीमा आउनुभएको एउटा कर्मको यादगार पनि हो। त्यसैले श्रोता शास्त्रमा उल्लेख गरिएको छ देवी काक्यानी माता जसको निर्माण आज महिषासुर वधको लागि गरिएको थियो जसको उत्पत्ति महिषासुर वधकै लागि नै गरिएको हो भनेर भनेको छ र उनी देवीको माध्यमबाट महिषासुरको वध भयो भनेर चाहिँ भनेको छ। यसरी काक्यानी देवी जसले अमुक फल दाहिनीको रूपमा पनि मान्न सकिन्छ जसले अमुक फल प्रदान गर्नुहुन्छ भनेर उहाँको आराधना गर्ने गरिन्छ र उहाँको आराधनाबाट चाहिँ विशेष फलको पनि प्राप्ति हुन्छ। जसरी गंगाले सदैव भरपूर बन्न सकिन्छ यसैगरी ज्ञान गंगाबाट उहाँबाट पनि हामी सधैँ भरपूर हुन सक्दछौ। काक्यानी देवी जो ऋषि काक्यानकी पुत्रीको रूपमा रहनुको अर्थ अर्थात हामीले ऋषिकै एउटा प्रसंग ल्याउने हो भने श्रोता ऋषि अर्थात तपस्याको एउटा प्रतीक हुनुहुन्छ, साधना गर्ने साधक हुनुहुन्छ। जति पनि व्यक्ति कुनै पनि लक्ष्यमा पुग्नको लागि जो साधना गर्छ जुन तपस्या गर्छ उसलाई ऋषिको नाम दिन सकिन्छ। वास्तवमा त्यो साधक व्यक्तिबाट जन्मेको एउटा गुण जसलाई देवी या देवताको पनि नाम दिन सकिन्छ। जुन संघर्षबाट उसले नयाँ कुराको सिर्जना गर्छ त्यो एउटा वरदानको रूपमा प्राप्ति हुन्छ जो देव वरदान भन्न सकिन्छ। त्यसरी श्रोता अहिलेको समयमा परम शक्ति विश्वको सर्वोच्च शक्ति परमात्माबाट हामीलाई त्यो ज्ञान मिलेको छ जुन ज्ञानबाट हाम्रो जीवनलाई जब सही क्षेत्रतर्फ उन्मुख गराउँदछौ र आफ्नो लक्ष्यमा पुग्नलाई साधना गर्दछौ तब नै ऋषिको एउटा दर्जामा हामी पुग्न सक्छौ भने हामीबाट जब नयाँ शक्तिको त्यहाँ प्रारम्भ हुन्छ नयाँ शक्तिको सृजना हुन्छ त्यो नै एउटा देवीको रूपमा संसारमा चिनिन सक्दछ। र अर्को पनि भनेको छ कि देवी महिषासुर वधको लागि नै यस संसारमा आउनु भएको थियो। श्रोताको महिषासुर भनेको को त भन्दा महिष भनेको भैँसी असुर भनेको जो देवता पनि होइन सुर अर्थात मानव पनि होइन जसमा कुनै पनि किसिमका सुर छैनन् कुनै पनि किसिमका गुण छैनन् त्यसलाई असुर भनिन्छ। यस्ता असुरी प्रवृत्ति भैँसी समानको कालो प्रवृत्ति अर्थात वासनाका प्रवृत्तिहरूले मुक्त मानव पशु वृत्ति पशु विचार पशु सोचहरूबाट आज मानव जपिरहेको अवस्थामा स्वार्थपनले आज बुद्धि भ्रष्ट भइरहेको अवस्थामा आजको दिनमा यस्तो बुद्धि विवेकताबाट बुद्ध बनेका मानव जो वासनामा लिप्त मानव समान असुरहरूलाई संसारबाट नै हटाउनको निम्ति अनि यस्ता सांसारिक वासनामा व्याप्त हरेक मानवको ताण्डव नृत्यलाई
संसारबाट हटाउनको निम्ति संसारबाट हरेक मानव भित्र रहेको आत्माको अस्मितालाई जगाउनको निम्ति जो परमात्माले विशेष नारी शक्तिको महिमा गाउनु भएको छ, यो कार्यको शुभारम्भ कलिकालको अन्तगढ़ीमा स्वयं परमात्माबाट भइसकेको छ। यसैले उस परम शक्ति परमात्माबाट रचित आदिशक्ति स्वरूप नारी शक्तिहरूबाट नै यस सृष्टिमा भएका यस्ता अराजकताको नि अन्त्य हुन सक्दछ। यसैको एउटा यादगार स्वरूप पञ्चबलिको पनि एउटा विधान यो नराथाको समयमा बनेको छ। श्रोता, पञ्चबलि मध्ये भैंसिया राँगाको एउटा बलि पनि दिने गरिन्छ। वास्तवमा त्यो भनेको एउटा कामुक वनको बलि दिनु हो। मानवभित्र भएको त्यो कालो वन जसले मानवको हरेक चरित्रलाई दाग लगाउने गर्दछ, जसको वासनामा लिप्त भइसकेपछि ओहो यस्तो राक्षसी पनमा उत्रिन्छ जसले आफ्नो चरित्रको सारा जीवनको चरित्रमा दाग लगाउने गर्दछ। यस्ता किसिमका महिषासुर समानका मनुष्य आत्मालाई र उसभित्रको त्यो महिषासुर प्रवृत्तिलाई संसारबाट बध गर्नको निम्ति त्यो पशुत्व बलि दिनको निम्ति नै आजको दिनमा विशेष प्रेरित गर्ने गरिन्छ। त यसै प्रेरणाको स्वरूप प्रेम भावको प्रतीक नै आज माता कात्यायनीको पूजा गर्ने गरिन्छ र माता कात्यायनी अर्थात भक्तहरू प्रतिको इच्छा पूर्ति गर्ने स्वरूपको रूपमा हामी पाउन सक्छौ। वरदान हस्त कमल आसनमा बस्नु अर्थात वरदानले भरपूर गर्नु र पवित्र जीवन जिउनु, ज्ञानले आफूभित्र भएका त्यस्ता किसिमका अज्ञान अन्धकारलाई नष्ट गर्नु, रुद्रमाला जप गर्नु भनेकै परमात्मा यादमा निरन्तर सहनुको एउटा वास्तविक उदाहरण हामी देख्न सक्छौ। यसैले विषय विकार मिटाउनेवाला सर्वमनुष्य मात्रमा पवित्रताको प्रकाश फिलाउनेवाला र देवत्व प्राप्त पद ग्राउनेवाला त्यस्ती देवी आज माता वैष्णो देवीको मूल स्वरूपमा हामी आजको दिनमा कात्यायन देवीको पूजा गर्नेछौ। वैष्णो देवीको मूल स्वरूपको एउटा शक्ति स्वरूप अर्थात माता कात्यायनी जो सम्पूर्ण स्वरूप दुर्गा देवी भगवतीको रूपमा महिमा गर्ने गरिन्छ। त्यसैले आज विशेष हामी त्यो मै असुर अर्थात सुर नभएको हाम्रा हरेक विविधतालाई हटाएर भैँसी समानको कालो प्रवृत्तिलाई हटाएर वासना र सांसारिक रागबाट अलग हुने प्रेरणा आजको दिनबाट प्राप्त गरौं भन्ने शुभेच्छा राख्दै अब भने कार्यक्रमको अन्तमा आइसकेका छौ। जहाँ नै यो मिठो सांगीतिक कोसेली यहाँहरू माझमा छोड्दै कार्यक्रम प्रति यहाँहरूको थप सल्लाह सुझाव भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क ठिकाना रेडियो संखुवा सभा 95.5 मेगाहर्ज को यो स्टूडियो खानबारी एक बुद्ध टोल जिल्ला समन्वय समिति जाने बाटो को लाइन में अवस्थित छ र ब्रह्मा कुमारी राजयोग उपसेवा केन्द्र खानबारी एक देवकोटा चुक में अवस्थित रहेको छ भन्दै कार्यक्रम को सुरुदेखि कार्यक्रम को अन्तसम्म प्रविधि कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र रोशन दीपलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता पनि बिदा हुन चाहन्छु। यहाँको दिन शुभ रहोस्, मंगल रहोस्। हवस्त, नमस्कार, ओम शान्ति, शुभ दिन।

0: आज विक्रम सम्वत 2083 साल असोज 30 गते शुक्रबार आश्विन शुक्ल षष्ठी बडा दशैंको छैटौ दिन 16 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: सुकुम्बासीलाई जग्गा दिन सहज बनाइदै चाडपर्वको मुखमा महँगीको मार, गगनको अग्नि परीक्षा शुरू, सांसद सुनारमाथि छानबिन थालियो, दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू हरित युरिया मल कारखाना स्थापनाको तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्टमा छापिएको दूध बेचेकै आमदानी 3 करोड़ शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेरै वार्षिक 3 करोड़ भन्दा बढ़ी आमदानी गरेका छन्। हामीले गाउँघरमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौं। कृषक कमल प्रसाद तिमिर सिन्हाले भने उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौं। तिमिर सिन्हाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बेन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभामा तिमिल सिन्हालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले तिमिल सिन्हासहित बढ़ी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रूपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रूपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खिका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री, सदस्यको बचत वृद्धि, किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो।

0: र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। अध्यादेश जारी भएसँगै भूमि व्यवस्था सहकारी गरीबी निवारण तथा संघीय मामिला मन्त्रालयले 2.5 लाख भन्दा बढ़ी सुकुम्बासीलाई जग्गा दिने बाटो खुल्ला भएको जनाएको छ। यसले जग्गा वितरण र स्वामित्व हस्तान्तरणका झन्झटिला प्रावधानहरूलाई हटाउँदै प्रक्रियालाई सहज बनाएको छ। 2066 माघ 28 अगावैदेखि श्रेष्ठतामा मात्र वन उल्लेख भएका धरातलमा बस्तिरहेका जग्गालाई एकपटक पुनः नक्साङ्कन गरी सरकारको नाममा ल्याइनेछ।
1: आजको अन्नपूर्ण पोस्ट दैनिकमा गगनको अग्नि परीक्षा भाषणबाट परिणामतिर विद्रोहबाट जिम्मेवारीतिर शीर्षकमा मुख्य खबर छापिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना बनेको छ। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा वर्तमानको आत्ममूल्याङ्कन र भविष्यको राजनैतिक दिशा निर्देश तय गर्ने अवसर पनि बनेको छ। यस महाधिवेशनबाट गगन थापा लगायतका पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव पुस्तान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँ उभ्याएको छ। तर लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैमा उपलब्धिको अन्तिम बिन्दु भने होइन, त्यो त जिम्मेवारीको शुरूआत हो। अब नेपाली कांग्रेस सामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ, नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्न सक्ला। राजनीतिमा अधुहार बदलिनु र राजनैतिक संस्कार बदलिनु फरक कुरा हुन्। नयाँ नेतृत्व प्रतिको आस्था तब मात्र सार्थक हुन्छ तब त्यसले निर्णय प्रक्रियामा पारदर्शिता, संगठनमा न्याय, जिम्मेवारीमा उत्तरदायित्व र राजनैतिक व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्दछ। गगन थापाका लागि अहिलेको नेतृत्व अवसर मात्र होइन, आफ्नो राजनैतिक दृष्टिकोण, संगठन क्षमता र कार्यशैलीलाई व्यवहारबाट प्रमाणित गर्ने ठूलो चुनौती पनि हो। नेतृत्वले आफूलाई भाषणबाट होइन, निर्णयबाट, आश्वासनबाट होइन, परिणामबाट र लोकप्रिय नाराबाट होइन, संस्थागत सुधारबाट प्रमाणित गर्नुपर्दछ। राजनैतिक परिवर्तनको कुरा गर्नु सहज हुन्छ, तर स्थापित संरचना, स्वार्थ र कार्यशैलीलाई सुधार गर्नु धेरै कठिन हुन्छ। त्यसैले नयाँ नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रैबाट शुरू हुन्छ। राजनीतिमा अवसर सधैँ आउँदैनन्, अवसर प्राप्त भएपछि त्यसलाई जिम्मेवारीमा र जिम्मेवारीलाई परिणाममा बदल्न सक्नु नै नेतृत्वको असली परीक्षा हो। कांग्रेसका लागि अहिलेको प्रश्न केवल कसले नेतृत्व गर्यो भन्ने होइन, त्यो नेतृत्वले पार्टीलाई कस्तो बनाउँछ, जनतासँग कस्तो सम्बन्ध स्थापित गर्छ र लोकतन्त्रप्रति कस्तो व्यवहार देखाउँछ भन्ने हो। गगन थापाका लागि अब सबैभन्दा महत्वपूर्ण काम आफ्नो आलोचनाको इतिहास होइन, आफ्नो कार्य सम्पादनको इतिहास निर्माण गर्नु हो। कांग्रेसका लागि सबैभन्दा ठूलो उपलब्धि नेतृत्व परिवर्तन मात्र होइन, राजनैतिक सरकारको परिवर्तन पनि हुन सक्छ। नेपाली कांग्रेसको भविष्य केवल पार्टीको आन्तरिक विषय होइन, देशको लोकतान्त्रिक प्रणालीमा उसको भूमिका, संसदीय अभ्यासप्रतिको प्रतिबद्धता र सार्वजनिक नीतिमाथिको प्रभावले राष्ट्रिय राजनीतिलाई पनि असर पार्दछ। त्यसैले नयाँ नेतृत्वले पार्टीको शक्ति विस्तारलाई केवल चुनावी गणितमा सीमित गर्नु हुँदैन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन, सामाजिक न्याय, आर्थिक अवसर र सामाजिक सेवाको गुणस्तर जस्ता विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ। इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन शीर्षकमा आजको अन्नपूर्ण प्रश्न दैनिकमा मुख्य समाचार छापिएको छ।
0: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दशैं विदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ। सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रासोपाले दशैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो। चाडपर्वका बेला शहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र सम्वाद गर्ने अवसरलाई दलहरूले राजनीतिक गतिविधिका लागि उपयोग गर्न खोजेका छन्। नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक रूपमा नागरिकसँग सम्वाद गर्ने तयारी गरेका छन् भने रासोपाले केन्द्रीय समितिबाटै निर्णय गरेर अभियान अगाडि बढ़ाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको 15 महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ। कंग्रेसले दशैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन, तर गाउँ पुगेका नेता कार्यकर्ताले वडा, पालिका र जिल्ला स्तरमा शुभकामना आदान प्रदान मार्फत राजनीतिक गतिविधि बढ़ाउने तयारी गरेका छन्। कंग्रेसले यस वर्ष पनि कोजागत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ। नेकपा एमाले पनि नेता कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग संवाद गर्न अनौपचारिक निर्देशन नै दिएको छ। पार्टी सचिव महेश बस्नेतले दशैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए। दशैंलाई चुनावी अभियान बनाउँदै

ले छानबिनलाई अझ प्रभावकारी बनाउने भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकतामा छ सदस्यीय छानबिन समिति गरिएको छ।

0: चाडपर्वको मुखमा महँगीको मार, उपभोक्तालाई खर्च धान्नै मुश्किल शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: आजको आर्थिक अभियानमा वार्षिक 5 लाख टन क्षमताको हरित यूरिया कारखाना स्थापनाको तयारी शीर्षकमा मुख्य खबर छापिएको छ। सरकारले वार्षिक 5 लाख मेट्रिक टन क्षमताको हरित यूरिया प्लान्ट स्थापनाका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा सहितको प्रस्तावमा गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त उपक्रम अर्थात जोइन्ट भेन्चर तथा धेरै कम्पनीहरू सम्मिलित समूह कन्सोर्टियमबाट अवधारणा र कार्यान्वयनको ढाँचा वा मोडालिटी सहितको विस्तृत प्रस्ताव आह्वान गरेको हो। लामो समयदेखि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने आवाज उठ्दै आएको र सरकारले पनि यस्तो योजना बजेटमा समेटेको भए पनि कारखाना स्थापना हुन सकेको छैन। रूस, युक्रेन तथा अमेरिका इरान युद्धका कारण रासायनिक मल र यसको कच्चा पदार्थको आपूर्ति श्रृंखलामा परेको दुष्प्रभावका कारण अन्तर्राष्ट्रिय बजारबाट मल खरिद गर्न नेपाल लगायतका थुप्रै मुलुकले संघर्ष गर्नुपर्नेको अवस्था छ। धेरै मुलुकले स्वदेशमै मल कारखाना खोलेर खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक देखेका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार नेपालमा उपलब्ध जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको उपयोग गरी स्वदेशमै रासायनिक मल उत्पादन गर्ने हिसाबले कारखाना स्थापनाको काम अगाडि बढ़ाइएको हो। आर्थिक अभियानमा खबर छ।
0: विदेशी मुद्रा संचित इतिहासकै उच्च शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। विदेशबाट रेमिट्यान्सको प्रवाह निरन्तर बढ़ेसँगै देशको बाह्य अर्थतन्त्र अत्यन्त मजबूत बनेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार विदेशी मुद्रा संचित इतिहासकै उच्च बिन्दु नजिक पुगेको छ भने शोधनान्तर स्थिति 187.68 अर्ब रूपियाँ बचतमा छ। ब्यांकहरूमा लगानी योग्य रकम थुप्रिए पनि आन्तरिक अर्थतन्त्र भने सुस्त देखिएको छ। बढ़दो महँगी, कमजोर व्यापार, निजी क्षेत्रमा कर्जामागको कमी र निराशाजनक पूँजीगत खर्चका कारण बाह्य क्षेत्रको उत्साहजनक सूचकको प्रभाव बजारमा देखिन सकेको छैन।